घेराउ गरेका थिए। लगानीकर्ताको नेतृत्व गरेका तिलक कोइरालाले आर्थिक अभियानसँग भने सरकारले 100 दिन पूरा गर्दा लगानीकर्ताको करिब 6 खर्ब रुपैयाँ सम्पत्ति गुम्यो, तर नियामक निकायले बजार सुधारका लागि चासो नदेखाएकाले हामी तालाबन्दी नै गर्ने उद्देश्यले बोर्डमा पुगेका हौं। बोर्ड अध्यक्षले पुँजी बजार सुधारका योजना तत्काल सार्वजनिक गर्ने प्रतिबद्धता जनाएसँगै घेराउ मात्र गरिएको पनि उनले जनाए। नयाँ सरकारले 100 दिन पूरा गर्दा लगानीकर्ताले गुमाए करिब 6 खर्ब शीर्षकमा आर्थिक अभियान दैनिकमा यो खबर छापिएको हो।

खास वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भएपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

0: देशमा ब्याङ्किङ
1: यस नेपाली
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब भित्री पृष्ठका खबर। नेपाल आयल निगमले अबदेखि एलपी ग्यास पुरान सिलिन्डर बिक्री गर्ने व्यवस्था गर्ने निर्णय गरेको छ। नेपाल आयल निगमले भारतीय रिफाइनरीबाट लोडिङमा भएको सुधार र उपभोक्ताको मागलाई कारण देखाएर आजदेखि ग्यास पुरान सिलिन्डर बिक्रीको व्यवस्था मिलाएको हो।
4: सरकारले देशभरका होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी युवा लक्षित गरी विशेष रोजगारीको योजना ल्याउने तयारी गरेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले उपत्यकाका विभिन्न ठाउँमा होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी युवालाई प्राथमिकतामा राखेर रोजगारी सिर्जना गर्ने तयारी गरेको जनाएको छ।
3: त्रिभुवन विश्वविद्यालय सहित विभिन्न विश्वविद्यालय तथा त्यस अन्तर्गतका सम्पूर्ण आंगिक क्याम्पसहरूमा अब कम्तीमा 10% विद्यार्थीलाई पूर्ण छात्रवृत्ति सुनिश्चित हुने भएको छ। त्रिविसहित 7 विश्वविद्यालयले सूचना प्रकाशन गरेर कम्तीमा 10% छात्रवृत्तिका लागि प्रक्रिया अघि बढाइएको जनाएको छ।
4: केही वर्ष यता उच्च शिक्षाका लागि जापान जाने नेपाली युवाको संख्या तीव्र रूपमा बढ़िरहेको छ, तर त्यहाँ पुग्न उनीहरूले ठूलो आर्थिक बोझ खेप्नुपर्ने अवस्था छ। एकजना विद्यार्थी जापान जान औसत 10-15 लाख रूपियाँसम्म खर्च गर्नुपर्छ, जसको ठूलो हिस्सा उच्च ब्याज दरको ऋणबाट जुटाउनु पर्ने बाध्यता छ।
3: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत इस्मुलिकेरी बासबीच नेपाल इजरायल बीचको आर्थिक व्यापार लगानी तथा श्रम सहकार्य विस्तारका विषयमा छलफल भएको छ। महासंघको सचिवालयमा हिजो भएको भेटमा दुवै पक्षले नेपाल इजरायल आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन निजी क्षेत्रको सहभागिता, लगानी प्रवर्धन, नव प्रवर्तन, प्रविधि हस्तान्तरण तथा व्यापारिक सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिएका छन्।
4: नेपाल सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षको जिम्मेवारी हवाई सेवा क्षेत्रका अनुभवी महेश्वर भक्त श्रेष्ठलाई दिएको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकले उनलाई निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारी समेत सम्हाल्ने गरी नियुक्त गर्ने निर्णय गरेको हो।
3: पछिल्ला दुई महिनामा समस्याग्रस्त सहकारी संस्थाका 1754 बचतकर्ताले करिब 2.5 करोड़ रूपियाँ पैसा फिर्ता पाएका छन्। संघीय सरकारले समस्याग्रस्त घोषणा गरेका 23 सहकारी मध्ये 10 संस्थाका 1754 जना बचतकर्ताले पैसा फिर्ता पाएका हुन्।
4: संचार गृहका गेट अगाडि गाड़ी पार्किङ गर्ने योजनाकारलाई पक्राउ गरेर कार्यवाही गर्न सांसदहरूले माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा मंगलबार प्रतिपक्षी र सत्तारूढ दलका सांसदहरूले संचार जगतलाई तर्साउन गाड़ी पार्किङ गरिएको अभिव्यक्ति दिए।
3: शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र दूध पार्टी भक्तपुरमा रोकिएको कलेज प्रत्यारोपण सेवा पुनः सञ्चालनमा आएको छ। सेवा पुनः शुरू भएसँगै गरिएको पहिलो सफल कलेज प्रत्यारोपणपछि कलेज ग्रहणकर्ता गंगा श्रेष्ठ 11 दिनमै सकुशल डिस्चार्ज हुनु भएको छ।
4: स्थापनाको 1 वर्ष बितिसक्दा पनि उपभोक्ता अदालतमा सरकारका तर्फबाट एउटै पनि मुद्दा दायर भएको छैन, जसबाट उपभोक्ता अधिकारका मुद्दामा सरकारी उदासीनता झल्किन्छ। मुद्दामा सरकार बादी भएमा गम्भीर सजाय हुन सक्छ। सामान्यतया व्यवसायीबाट जरिवाना र क्षतिपूर्ति असुल उपर गर्नुपर्ने दावीसहित उपभोक्ता आफै पनि उपभोक्ता अदालत जान सक्ने व्यवस्था रहेको छ भने सरकारी निकाय खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग, गुणस्तर तथा नापतोल विभाग, औषधि व्यवस्था विभाग लगायतले समेत मुद्दा दायर गर्न सक्ने, सरकारी निकायले नागरिकलाई जबरजस्ती कुनै कसुरमा जरिवाना तोकेको खण्डमा न्यायका लागि उपभोक्ता अदालत जान पाउने व्यवस्था रहेको छ।

मनोरंजन सहित मात्र रु 999 डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। चीनले व्यापारिक राजधानी सांघाईमा विश्व एआई सम्मेलन गर्दैछ। यही आउँदो शुक्रबारदेखि सुरु हुने यो सम्मेलनको चीनका राष्ट्रपति शी जिनफिङले उद्घाटन गरी महत्वपूर्ण सम्बोधन गर्नुहुने चिनिया समाचार समिति सिन्हुवाले जनाएको छ। सन् 2018 सम्मेलन सुरु भएता शीले पहिलो पटक भौतिक रूपमा उपस्थिति भई सम्बोधन गर्न लागेका हुन्।
2: अब खेल खबर। फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको टेक्सास स्थित डलास स्टेडियममा भएको पहिलो सेमी फाइनलमा फ्रान्सलाई 2-0 स्तब्ध पार्दै स्पेन 16 वर्षपछि फाइनलमा प्रवेश गरेको हो। स्पेनको जितमा पेड्रो पोरो र मिकेल ओयारजाबलले एक एक गोल गरे। जारी विश्वकपमा बलियो देखिएको फ्रान्स स्पेनसँग निरीह बन्न पुग्यो। सन् 2010 विश्व विजेता स्पेन त्यसपछि पहिलो पटक फाइनलमा पुगेको हो। स्पेनसँग पराजित हुँदा फ्रान्स लगातार तेस्रो पटक फाइनलमा पुग्नबाट वञ्चित बन्यो। अब स्पेनले उपाधिका लागि अर्जेन्टिना र इङ्ल्याण्ड बीचको विजेतासँग खेल्नेछ।
1: दैनिक जीवनबाटै राजनीति शिक्षण बालबालिका शीर्षकमा मीनबहादुर विष्टको विचार कान्तिपुर दैनिकमा छापिएको छ। उल्टरको अध्ययनले के पनि प्रमाणित गरिदिएको छ भने बालबालिकाले मतदान गर्ने उमेर पुग्नुभन्दा धेरै पहिले नै न्याय, समता, जिम्मेवारी, नेतृत्व र साझा हितबारे सोच्न थालिसकेका हुन्छन्। उनीहरू वातावरणीय नीति नपढ्दै सफा नदीको कल्पना गर्छन्। सार्वजनिक प्रशासन नबुझ्दै राम्रो विद्यालयको सपना देख्छन्। अन्तर्राष्ट्रिय सम्बन्ध नपढ्दै शान्तिपूर्ण संसार चाहन्छन्। आज लोकतन्त्रको भविष्यबारे चिन्ता गर्ने विश्वका लागि यो अध्ययनले एउटा सरल तर गहिरो सन्देश दिन्छ। लोकतन्त्र मतदानबाट सुरु हुँदैन, बाल्यावस्थादेखि नै सुरु हुन्छ। जब हामी बालबालिकालाई प्रश्न गर्न, कल्पना गर्न, सहकार्य गर्न र साझा हितबारे सोच्न प्रोत्साहित गर्छौँ, त्यही क्षणबाट जिम्मेवार नागरिकको जग बस्न थाल्छ।
2: किसानका अधिकारको कार्यान्वयन शीर्षकको नवराज सापकोटाको विचार गोर्खापत्र दैनिकले लेख छापेको छ। नेपालमा कृषि श्रमिकका अधिकार र गुनासोहरू श्रम कार्यालय, न्यायिक समिति र इलाका प्रशासनबाट सुनवाई नभएको गुनासो छ। ग्रामीण अर्थतन्त्रको मेरुदण्ड रहेका यी श्रमिकको समस्या समाधानका लागि श्रम कानून मार्फत सम्बोधन गरिनु आवश्यक छ। यसका लागि सबैभन्दा नजिकको सरकार अर्थात् स्थानीय तहले छुट्टै डेस्क खडा गरी उनीहरूको उसुरी सुन्ने नीतिगत व्यवस्था गर्नुपर्छ। राज्यले खाद्य उत्पादक किसान र श्रमिकको श्रम अधिकार तथा सम्मानको संरक्षण र प्रवर्धन गरेमा मात्र नागरिकको खाद्य अधिकार सुनिश्चित हुन सक्छ।
1: अस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुने।

0: Rose FM 101.6.
1: हेलो हाय ओ साथी तिमी कता हिडेको
2: हाय म आज गयाको ड्रेसअप भनेको
1: किन के पाइन्छ र त्यहाँ
2: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
3: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा
4: सम्पर्क गैंडाकोट ड्रेस अप गैंडाकोट आठ कांग्रेस चोकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 9846545090 र 9855503060
5: विजय
4: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9862124337
6: अहिले बिहानको 6 बज्यो

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 31 गते बुधबार, जुलाई 15 तारिक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको प्रतिपदा तिथि, विश्व युवा दक्षता दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री रायमाझी र पूर्व गृहमन्त्री खाँड सहित 16 जनालाई कैद सजाय, कर्जा दुरुपयोगको आरोपमा व्यवसायी शशि शर्मा पौडेल पक्राउ, राष्ट्रपतिबाट बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण।
1: विपदमा परेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि हेलिकप्टर, ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराइने, जोखिममा रहेका बस्ती स्थानान्तरणमा भने ढिलाइ, पूर्व तयारी चुस्त बनाउन सभामुखको निर्देशन।
0: धनकुटाका किसान गाँजा खेतीको विकल्पमा कफ्यू रोज्दै, मिटर ब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार।
1: पश्चिम बङ्गालका सरकारी विद्यालय खाजामा अण्डा हटाउँदा भारतमा पोषण सम्बन्धी बहस सुरु, रुसी ब्यालिस्टिक क्षेपणास्त्र युक्रेनद्वारा नष्ट, अमेरिका रुस बीच अन्तरिक्ष सहकार्य हुने।
0: र फिफा विश्वकप फुटबलको फाइनलमा स्पेन फ्रान्स 2-0 पराजित, आज मध्यराती अर्जेन्टिना अनि इङ्ल्यान्ड खेल्ने, एसिसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल क्वार्टर फाइनलमा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा सुरुमा, नक्कली भुटानी शरणार्थी प्रकरणमा 16 जनालाई कैद सजाय निर्धारण गरिएको प्रसङ्ग।
1: नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँड सहित 16 जनालाई कैद सजाय तोकिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेज बहादुर खड्काको इजलासले प्रतिवादी 16 जनालाई हिजो सजाय निर्धारण गरेको हो। 23 असारमा अदालतले प्रतिवादी 31 मध्ये 15 जनालाई दोषी ठहर र 7 जनालाई सफाई र 8 जनाको मुद्दा मुल्तवीमा राख्ने आदेश गरेको थियो। बालकृष्ण खाँडलाई 2 वर्ष कैद र 20,000 जरिवाना, मुख्य योजनाकार दुलाल र भण्डारीलाई 4 वर्ष जेल सजाय तोकिएको छ। अदालतको फैसला अनुसार पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृह सचिव टेक नारायण पाण्डे, बिचौलियाहरू केशव दुलाल र सानु भण्डारी सहितका मुख्य अभियुक्तहरूलाई सबैभन्दा बढी 4 वर्ष कैद र 40,000 रुपियाँ जरिवाना तोकिएको छ। सजाय पाउनेहरूमा सन्देश शर्मा, आङटावा शेर्पा, सागर राई र विक्रम भन्ने गोविन्द कुमार चौधरी रहेका छन्। पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डाक्टर इन्द्रजीत राईलाई 4 वर्ष कैद तोकिए पनि उमेर 75 वर्षमाथिका कारण सजायमा केही छुट दिएको छ। उहाँलाई अब 3 वर्ष 2 महिना 10 दिन कैद र 40,000 रुपियाँ जरिवाना भुक्तान गर्नुपर्नेछ। यस प्रकरणमा जोडिएका नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेललाई भने 1 वर्ष कैद र 10,000 रुपियाँ जरिवानाको फैसला सुनाइएको छ।
0: विपदमा परेका व्यक्तिको खोज तथा उद्धार कार्यलाई तीव्रता दिन हेलिकप्टर, ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउने विषयमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विभिन्न निजी क्षेत्रका संघ संस्थाको बीचमा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। प्राधिकरणमा आयोजित एउटा कार्यक्रममा प्राधिकरण र वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघ तथा नेपाल एसोसिएसन अफ ऱ्याफ्टिङ एजेन्सी नारा बीच त्यस सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको हो। वायुसेवा सञ्चालक संघको समझदारी अनुसार काठमाडौँ उपत्यकाभित्र उडान गर्नु परेमा संघले हेलिकप्टर निशुल्क उपलब्ध गराउनेछ भने उपत्यका बाहिर न्यूनतम सञ्चालन खर्चमा सेवा उपलब्ध गराइनेछ। नेपाल ड्रोन संघको सम्झौता अनुसार विपदको समयमा ड्रोनको प्रयोग आवश्यक भएमा प्राधिकरणलाई निशुल्क रूपमा ड्रोन र तत्सम्बन्धी उपकरण पाइलट सहित उपलब्ध गराउनु पर्नेछ। त्यस कार्यमा खटिने सदस्यहरूको यात्रा र बसोबासको व्यवस्था भने प्राधिकरणले गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ। नेपाल एसोसिएसन अफ राफ्टिङ संघको समझदारी अनुसार बाढी डुबान तथा नदीजन्य विपदमा परेका व्यक्तिहरूको तत्काल खोज तथा उद्धार राहत सामग्री औषधि र उद्धार टोलीको ढुवानीका लागि नाराले निशुल्क रूपमा राफ्ट र जनशक्ति सहित आवश्यक उपकरण उपलब्ध गराउनु पर्नेछ। यो समझदारी एवं एक वर्षसम्म कायम रहने र आपसी सहमतिमा पुनः नवीकरण गर्न सकिने जनाइएको छ। कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले विपदका बेला सरकार, निजी क्षेत्र र समुदायको आपसी सहकार्य र समन्वय जरुरी हुने बताउनु भयो। उहाँले सबैको हातेमालोबाट मात्रै विपद व्यवस्थापन गर्न सकिने भन्दै निजी क्षेत्रको यो सेवाभावप्रति आभार पनि व्यक्त गर्नुभयो। वायु सेवा सञ्चालक संघका महासचिव मुरलीधर जोशी, नेपाल ड्रोन संघका अध्यक्ष राज विक्रम महर्जन र नाराका निमित्त अध्यक्ष शिव अधिकारीले विपदमा परेका नागरिकको जीवधनको सुरक्षाका लागि आफूहरू सधैँ सहयोगी भूमिकामा रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। तर देशका विभिन्न स्थानमा जोखिममा रहेका बस्ती स्थानान्तरणको प्रभावकारी रूपमा र तीव्रताका साथ काम हुन नसकेको सरोकारवाला निकायले बताउने गरेका छन्। कार्यकारी समितिबाट बस्ती स्थानान्तरण गर्ने निर्णय भएमा पुनस्थापनाका लागि योग्य घर परिवारलाई लाभग्राहीको रूपमा सूचीकृत गरी कार्यविधि बमोजिम पुनस्थापना अनुदान उपलब्ध गराइने व्यवस्था रहे पनि त्यस अनुसारको कामले तीव्रता पाउन सकेको छैन। ती जिल्लाभित्र सुरक्षित स्थान उपलब्ध नभएको अवस्थामा प्रदेश विपद व्यवस्थापन समितिको निर्णयअनुसार प्रदेशभित्रका अन्य जिल्लामा समेत बस्ती स्थानान्तरण गर्न सकिने व्यवस्था पनि कार्यविधि तथा नीतिमा उल्लेख गरिएको छ। हाल प्राधिकरण तथा अन्य संस्थासँगको समन्वयमा भइरहेका बस्ती स्थानान्तरण कार्यहरू अझै सुस्त गतिमा छन्। आर्थिक वर्ष 2082-83 प्राधिकरणले अन्य संस्थाको सहयोगमा 255 जोखिमयुक्त बस्तीहरूको प्राविधिक अध्ययन सम्पन्न गरिसकेको छ। अध्ययनबाट प्राप्त प्रतिवेदन अनुसार 37 बस्ती स्थानान्तरण गर्नुपर्ने सिफारिस गरिएको छ, जसमा 20 बस्ती पूर्ण रूपमा स्थानान्तरण गर्नुपर्ने छ भने 17 बस्ती आंशिक रूपमा स्थानान्तरण गर्नुपर्ने उल्लेख गरिएको छ। 162 बस्तीमा आवश्यक रोकथाम तथा जोखिम न्यूनीकरण उपायहरू अवलम्बन गरी हालकै स्थानमा सुरक्षित रूपमा बसोबास गर्न सकिने पनि सुझाव दिइएको छ। 56 बस्तीमा सामान्य प्रकृतिका जोखिम न्यूनीकरणका उपायहरू अप्नाई यथास्थानमै बसोबास गर्न सकिने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। आर्थिक वर्ष 2082-83 सुरक्षित स्थानमा स्थानान्तरणका लागि उपयुक्त स्थल पहिचान गर्ने उद्देश्यले विभिन्न निकायबाट अध्ययन कार्य सञ्चालन भइरहेको छ। प्राधिकरणको आन्तरिक कार्यक्रमबाट 3 स्थान, सम्बन्धित स्थानीय तहहरूबाट 3 स्थान, प्राधिकरणको समन्वयमा नेपाल रेड क्रस सोसाइटी मार्फत 1 स्थान निर्धारण र त्यसबारेमा छलफल गरिएको छ। आर्थिक वर्ष 2082-83 प्राधिकरणको 4 बस्तीमा रोकथाम तथा संरक्षणका उपाय अवलम्बन गरी जोखिमको मात्रा घटाउन सकिने सम्भावना सम्बन्धी विस्तृत प्राविधिक अध्ययन सम्पन्न गरिसकिएको छ। संखुवा सभा जिल्ला अन्तर्गत सिलिङचोङ गाउँपालिका 1 चित्रस्थित जोखिमयुक्त बस्तीबाट घरधुरीलाई सोही सिलिङ बस्तीबाट 12 घरधुरीलाई सोही सिलिङचुङ गाउँपालिका 1 बखलचुम, 25 घर परिवारलाई सोही सिलिङचुङ गाउँपालिका 1 चित्रेमा र 55 घरधुरीलाई खाँदबारी नगरपालिका 7 भैर डाँडामा स्थानान्तरण गर्न अनुदान उपलब्ध गराइएको पनि विपद व्यवस्थापन प्राधिकरणले बताएको छ। ताप्लेजुङ जिल्ला अन्तर्गत मौवाखोला गाउँपालिका 4 65 घरधुरीलाई मौवाखोला गाउँपालिका 3 साँघुमा स्थानान्तरण गर्ने सम्बन्धमा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिबाट निर्णय भई अनुदान सम्झौता चरणमा रहेको पनि प्राधिकरणले बताएको छ।
1: यसैबीच हेटौडा काठमाडौँ जोड्ने 2 राजमार्ग रातिको समयमा बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार हेटौडा भइसे काठमाडौँ र हेटौडा हुँदै काठमाडौँ आउजाउ गर्ने कान्ति राजमार्ग साँझ 6:30 बिहान 5 बन्द हुनेछ। बाढी पहिरोको जोखिमलाई मध्यनजर राख्दै प्रशासनले रातिको समयमा दुवै राजमार्गमा सवारी चलाउन रोक्ने निर्णय गरेको हो।
0: यसैबीच हिजोको संसद बैठकमा सरकारवाला निकाय र अरू विभिन्न सांसदहरूले पनि विपद पूर्वको तयारीमा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्। सभामुख डोल प्रसाद अर्यालले मनसुन सुरु भएसँगै बढिरहेको मौसमी विपद, बाढी, पहिरो र डुबान जस्ता विपदजन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो।
3: डुबान जस्ता विपदजन्य घटनाहरू बढ्न थालेका छन्। यस्ता विपदजन्य घटनाका कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद पूर्व तयारी, राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन म नेपाल सरकारको ध्यान आकर्षण गराउँछु।
0: 24 घण्टामा देशभर मनसुनी विपदका 73 घटनामा 2 जनाको मृत्यु भएको छ, 1 जना बेपत्ता र 7 जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। गएको 24 घण्टामा चितवनको भरतपुरमा सबभन्दा धेरै 318.4 मिलिमिटर पानी परेको जानकारी दिएको छ। अबको आगामी दिनको केही समयसम्मको मौसम कस्तो रहला? सिआइएनसँग कुराकानी गर्दै जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछानेले सिआइएनसँग भन्नुभयो,
4: कोशी मधेस भागमा चाहिँ गण्डकी प्रदेशको केही ठाउँहरू, त्यसै गरी लुम्बिनी प्रदेशको पनि केही ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको वर्षा र 1-2 ठाउँ भारी वर्षाको सम्भावना देखिन्छ। त्यो सँगसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशको पनि थोरै ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षा र कतै कतै चाहिँ भारी वर्षा हुन सक्ने सम्भावना चाहिँ देखिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदबाट जोगाउनका लागि स्थानीय तहमा उपलब्ध संयन्त्र,
5: जसरी चाहिँ यो फलफुल खेती अन्य तरकारी बाली विभिन्न क्षेत्रमा चाहिँ हामीले यस अगाडिदेखि नै सहयोग प्रदान पनि गर्दै आएका छौँ र यसतर्फ आकर्षित गराउन जोडबल पनि गरिराखेका छौँ।
0: धनकुटाका किसान गाँजा खेतीको विकल्पमा कफी रोज्दै, मिटर ब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार लगायतका खबर बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
6: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कुलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेसन एन्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
7: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कुल पाटन ढोका ललितपुर।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सिआइएन खबर .com तथा मोबाइल एप सिआइएन र नेपाली पात्रोबाट पनि सिआइएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: बैंकको कर्जा दुरुपयोग गरेको आरोपमा व्यवसायी शशी शर्मा पौडेल पक्राउ पर्नु भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले उहाँलाई हिजो पक्राउ गरेको हो। उहाँ एमाले नेता विष्णु पौडेल निकट व्यवसायी रहेको प्रहरीले जनाएको छ। नेता पौडेलले रूपन्देहीमा करोडौंको जग्गा शशीको नाममा राखेको सूचनाका आधारमा हाल सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको हो। रिसोर्ट बनाउन भनेर प्रभु बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको विषयमा व्यवसायी पौडेललाई पक्राउ गरिएको सिआइबीले जनाएको छ।
0: मिटर ब्याज पीडित आन्दोलनका लागि काठमाडौँ यात्रा गर्न थालेपछि सरकारले यसअघि गठन भएका सबै आयोगहरूका प्रतिवेदन तत्काल गृह मन्त्रालय मार्फत कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो। मिटर ब्याज पीडितहरूसँग निजगढ पुगेर गृहमन्त्री सुधन गुरुङ वार्ता गर्न थालेपछि बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले पाँचवटा निर्णय गरेको शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
11: यो भिजन पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने, सशस्त्र प्रहरी बल नेपालका विपद खोजुतारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने, अर्को शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने, नेपाल वायु सेवा निगम सञ्चालक समिति अध्यक्ष श्री महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धकको समेत र कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने, महाप्रबन्धकको काम समेत गर्ने गरी, अर्को उचित लेनदेन मिटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने प्रमुख पाँचवटा निर्णयहरू।
0: यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट तीनवटा विधेयक प्रमाणीकरण गरिएको छ। राष्ट्रपति पौडेलले बजेट सम्बन्धी तीनवटा विधेयक प्रमाणीकरण हिजो गर्नुभयो। संघीय संसदबाट पारित आर्थिक वर्ष 2083-84 बजेटसँग सम्बन्धित तीन विधेयकहरू प्रमाणित भएका हुन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम, विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र आर्थिक वर्ष 2083 प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई आर्थिक वर्ष 2083-84 लागि विनियोजित बजेट कार्यान्वयन गर्ने संवैधानिक तथा कानूनी बाटो खुलेको छ।
1: नेपाल आयल निगमले आजबाट 14.2 किलो तौल भएको ग्यास सिलिन्डर बिक्री गर्ने भएको छ। 29 फागुनदेखि बजारमा आधा तौल भएको सिलिन्डर मात्रै प्रयोगमा रहेकोमा 4 महिनापछि उपभोक्ताले पूरा तौल भएको ग्यास सिलिन्डर उपलब्ध हुनेछ। भारतबाट प्रतिदिन 100 बुलेट ग्यास आउने सुनिश्चितता भएकाले आजबाट पूर्ण तौल भएको सिलिन्डर प्रयोगमा ल्याउने निर्णय भएको आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिनुभयो।
0: वीरगंज महानगरपालिकाको मुख्य सड़क क्षेत्र सड़क विस्तारको काम केही शिथिल भएको छ। सड़क डिभिजन कार्यालय हेटौडाले पुरिएका सड़क छेउका नाला तथा फुटपाथ सफाईको कामलाई प्राथमिकता दिएपछि सड़क विस्तारको कामले गति लिन नसकेको हो। सड़क डिभिजन हेटौडाले हिजो मुरली तथा नारायणी अस्पताल क्षेत्रमा नाला र फुटपाथ सफाईको काम सम्पन्न गरेको छ। सड़क डिभिजन हेटौडाका इन्जिनियर तथा वीरगंजका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादका अनुसार हाल बिरता मन्दिरदेखि उत्तरतर्फ सड़क विस्तारको काम जारी छ। त्यस क्षेत्रमा रहेका केही अग्ला घर भत्काउने काममा निकै समय खर्च भइरहेको पनि उहाँले बताउनुभयो। आज दिउँसोसम्म ती घर भत्काइसकेपछि केही दिनका लागि सड़क विस्तारको कामलाई विश्राम दिइने पनि उहाँको भनाइ उद्धृत गर्दै त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: कोरोना महामारी पछिको मन्दीलाई चिर्दै सन् 2025 नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार देखिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सार्वजनिक नेपाल पर्यटन तथ्याङ्क 2025 अनुसार पछिल्लो वर्षको तुलनामा नेपालमा भित्रिने पर्यटकको संख्या र बसाइ अवधि दुवैमा वृद्धि भएको छ। तथ्याङ्क अनुसार 2025 कुल 11,62,365 विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। यो अघिल्लो वर्ष 2024 तुलनामा 1.29% वृद्धि हो। यस वर्ष 11,47,548 पर्यटक भित्रिएका थिए। आगमनको संख्यासँगै पर्यटकहरूको नेपाल बसाइ अवधिमा पनि परिवर्तन देखिएको तथ्याङ्कमा उल्लेख छ। 2024 औसत बसाइ 13.3 दिन रहेकोमा 2025 यो बढेर 16.34 दिन पुगेको छ। बसाइ अवधि बढेपछि पर्यटकहरूको प्रति व्यक्ति दैनिक खर्चमा पनि केही गिरावट आएको छ। प्रमुख देशहरूबाट आएको आगमनमा भारत 2,93,000, अमेरिका 1,13,000, चीन 96,000, बेलायत 59,000, बङ्गलादेश 58,000 र अस्ट्रेलिया 50,000 रहेका छन्। तथ्याङ्क अनुसार कुल पर्यटकहरूमध्ये 60.2% पर्यटकहरू घुमफिर तथा मनोरञ्जनका लागि नेपाल आउने गरेको तथ्याङ्कले देखाएको छ।
0: सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममा मात्रै दिने सरकारको यस अघिको निर्णय खारेज गरिदिएको छ। यो सँगै अब सरकारी निकायहरूले निजी सञ्चार माध्यममा पनि सरकारी विज्ञापन र सूचना प्रकाशन तथा प्रसारण गर्न पाउनेछन्। न्यायाधीश सारङ्गा सुवेदी र निरुपद्घोष निरौलाको इजलासले हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले गत चैतमा जारी गरेको परिपत्र खारेज गर्ने आदेश दिएको हो। सरकारले नयाँ सरकार गठनपछि सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममा मात्रै उपलब्ध गराउन संघ प्रदेश र स्थानीय तहलाई परिपत्र गरेको थियो। उक्त निर्णय विरुद्ध नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्त राज लुइटेलले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो।
1: यस वर्ष देशभर धान रोपाई पोहोरको तुलनामा केही घटेको छ। कृषि विभागका अनुसार असार 26 गतेसम्म देशभर 54% मात्रै धान रोपाई सकिएको हो। गएको वर्ष यही अवधिमा 57.28% रोपाई भएको थियो। यसले गत वर्षको तुलनामा करिब 13.5% रोपाई घटेको हो। नेपालमा कुल 13,70,000 हेक्टरभन्दा बढी क्षेत्रफलमा धान खेती हुने भए पनि हालसम्म 6,27,566 हेक्टर क्षेत्रमा रोपाई सकिएको विभागले जनाएको छ। प्रदेशगत रूपमा गण्डकी प्रदेशमा सबैभन्दा बढी 65.9% रोपाई सकिएको छ भने कोशी प्रदेशमा सबैभन्दा कम 31.5% मात्रै रोपाई भएको कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले बताउनुभयो।
0: बागमती प्रदेश सरकारले 5 समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न थालेको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाले हिजो जावलाखेल स्थित बागमती प्रदेश सुशासन केन्द्रमा 42 बचतकर्तालाई करिब 17,00,000 रुपियाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ गर्नुभयो। प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमबुद्ध बचत तथा ऋण सहकारी संस्था र लाली गुराँस बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषित गरिएको थियो। मुख्यमन्त्री बानियाले समस्याग्रस्त 5 सहकारीका 14,064 बचतकर्ताको बचत फिर्ताको माग दावी गरेको जानकारी दिनुभयो।
1: साझा खबरमा अब विदेशका खबर। पश्चिम बङ्गालका सरकारी विद्यालयको मध्याह भोजनबाट अण्डा हटाएपछि शाकाहारी भोजन लागू गर्ने निर्णयले भारतमा पोषण सम्बन्धी बहस चर्किएको छ। बालबालिकाको अधिकारमाथि खेलवाड गरिने प्रयास भएको पोषण कर्मीहरूले बताएका छन्। हालै सम्पन्न प्रादेशिक निर्वाचनपछि पहिलोपटक पश्चिम बङ्गालमा सत्तामा आएको भारतीय जनता पार्टी भाजपाको नेतृत्वको सरकारले राज्य सञ्चालित विद्यालयमा निशुल्क शाकाहारी भोजन उपलब्ध गराउने जिम्मेवारी धार्मिक संस्था अन्तर्राष्ट्रिय कृष्ण चेतना समाजलाई दिएपछि यस अघिसम्म नियमित रूपमा दिइने अण्डा खाजाबाट हटाइएको हो। यस निर्णयसँगै भोजन, धार्मिक विश्वास र बाल पोषणबारे भारतमा लामो समयदेखि चलिरहेको बहस पुनः सतहमा आएको छ। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनका लागि अमेरिकी रुसी टोलीको निर्धारित प्रक्षेपणमा सहभागी हुन नासाका प्रतिनिधिले रुसद्वारा सञ्चालित अन्तरिक्ष प्रक्षेपण केन्द्रको भ्रमण गरेका छन्। युक्रेनमा रुसको सैन्य कारवाहीपछि अमेरिका रुस सम्बन्धमा तनाव कायम रहे पनि अन्तरिक्ष क्षेत्रमा दुवै मुलुकबीच सहकार्य जारी रहेको संकेतका रूपमा यस भ्रमणलाई हेरिएको छ। भ्रमण करिब 8 यताकै पहिलो रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। यता युक्रेनले रुसी हवाई आक्रमणका क्रममा प्रहार गरेका 5 ब्यालिस्टिक क्षेप्रास्त्र खसालेको दावी गरेको छ। युक्रेनी वायुसेनाले केही क्षेप्रास्त्र तथा ड्रोन भने राजधानी किबमा प्रहार हुँदा त्यहाँ केही क्षति भएको जनाएका छन्। लगभग 2 यता पहिलोपटक युक्रेनले रुसी ब्यालिस्टिक क्षेप्रास्त्र अवरोध गर्न सफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका हुन्।
0: साझा खबरमा अब खेल खबर। स्पेन फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको टेक्सास स्थित डोलास रङ्गशालामा भएको पहिलो सेमी फाइनलमा फ्रान्सलाई 2-0 स्तब्ध पार्दै स्पेन 16 फाइनलमा प्रवेश गरेको हो। स्पेनको जितमा पेड्रो पोरो र मिकेल ओयारजाबले 1-1 गोल गर्नुभएको थियो। 22 मिनटमा पेनाल्टी गोल मार्फत स्पेनले पहिलो अग्रता लिएको थियो। सन् 2010 विश्व विजेता स्पेन त्यसपछि पहिलोपटक फाइनलमा पुगेको हो। स्पेनसँग पराजित हुँदा फ्रान्स लगातार 3 पटक फाइनलमा पुग्नबाट वञ्चित बन्यो। अब स्पेनले उपाधिका लागि अर्जेन्टिना र इङ्ल्यान्ड बीचको विजेतासँग खेल्नेछ। अर्जेन्टिना र इङ्ल्यान्ड बीच आज मध्यराती खेल हुनेछ। 12:45 हुने खेलमा दुवै टोली जितको खोजीमा हुनेछन्। साबिक विजेता अर्जेन्टिना यसपटक अपराजित यात्रामा सँगै अगाडि बढिरहेको छ र एसिसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल लगातार तेस्रो जित सहित क्वार्टर फाइनलमा पुगेको छ। हिजो भएको खेलमा हङकङलाई 181 रनको फराकिलो अन्तरले हराउँदै समूह डीको समूह विजेता बनेर नेपाल क्वार्टर फाइनलमा प्रवेश गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले हङकङलाई 212 रनको बलियो लक्ष्य दिएको थियो। हङकङले 20 ओभरमा 9 विकेट गुमाएर 30 रन मात्र बनाउन सक्यो।
12: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
13: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि पानी खायो एकैछिनपछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
12: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
13: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
12: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
13: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर गएँ।
12: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
13: कतिजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
12: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप सुलिँदै गएको छ र भन्नुहुन्छ
13: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
12: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
13: पेटमा

0: तुला भ्रम भन्ने कुरा उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो त्यहाँ सरलाई भेट्यो एक फेरि जचायो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो दिदी मलाई वैदिकले सुन्छ बनायो केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550 50934।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभरेकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबरमा माया कडेलको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। आजदेखि बजारमा पूरा सिलिन्डर पठाइने, निरन्तर वर्षाका कारण देशका 44 जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह। गैंडाकोटबाट एम्स एब्रोड एजुकेशनको स्तरीय शैक्षिक परामर्श सेवा अत्याधुनिक कार्यालय सञ्चालनमा चितवनको पुँजीगत खर्च 58%। र फ्रान्सलाई स्तब्ध पार्दै स्पेन 16 वर्षपछि फाइनलमा, दोस्रो सेमी फाइनलमा आज इङ्ल्यान्ड र अर्जेन्टिना बीच प्रतिस्पर्धा हुने।
1: हेलो
2: हेलो,
1: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ, पाउनुहोस् है। ए नानी, छोरी।
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
3: त, हेलो, भन्नुहोस् त।
1: हेलो हजुर,
3: हजुर,
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने रहेछ, के हो, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, म किन दिन्थे।
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
4: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
5: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: तेलको जर्किन बोक्दै कता हो दिदी?
7: सञ्जीवनी तेल मिल।
6: किन नि सञ्जीवनी तेल मिल नै?
7: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ।

0: त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
1: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
2: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
3: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेलले व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
2: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9580 26445 र 9480 27445।
4: खबरमा अब खबर विस्तारमा सुरुवातमा अबदेखि आजदेखि बजारमा 14.2 केजीकै पुरा सिलिन्डर पाइने भएको छ। सोही प्रसङ्गबाट नेपाल आयल निगमले आज बुधबारदेखि देशभर साबिकै 14.2 केजीको पुरा ग्यास सिलिन्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ। इन्डियन आयल कर्पोरेसन IOC एलपी ग्यासको आयात र आपूर्ति प्रणाली सहज भएसँगै निगमले पुरा सिलिन्डर बजारमा पठाउन लागेको हो। मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमका प्रवक्ताले नयाँ व्यवस्था लागू भएसँगै अब उपभोक्ताले पुरा केजीको पुरा ग्यास सिलिन्डर 2060 रुपियाँमा खरिद गर्न पाउने पनि जानकारी दिनुभएको छ। निरन्तर वर्षाका कारण देशका 44 जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ। जल तथा मौसम विज्ञान विभागले नलपरासी पूर्व, नलपरासी पश्चिम, चितवन, तनहुँ, कास्की, स्याङ्जा, सुर्खेत, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, धादिङ, काठमाडौँ, भक्तपुर आसपास गरी 44 जिल्लामा बग्ने साना नदी को बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहन सक्ने जनाएको हो। मौसमविद विनोद पराजुलीले बुधबार र बिहिबारसम्म 7 प्रदेशका साना नदीमा बहाव बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ। नारायणगढ मुगलिन सडकको 15 ठाउँमा खसेको पहिरो हटाएपछि सडक सुचारू भएको थियो। सोमबार दिउँसोबाट सुरु भएको बर्सातका कारणबाट 7 बजेबाट पहिरो खस्न सुरु गरेको हो। पहिरो झरेको हटाइएपछि दुईतर्फी सञ्चालनमा आएको समेत जनाइएको छ। गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा खानेपानी संस्था, जलुकी खानेपानी संस्था तथा नमुना शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वर्षायामका बेला खानेपानीमा हुन सक्ने भौतिक तथा रासायनिक प्रदूषणलाई ध्यानमा राख्दै उपभोक्तालाई सुरक्षित पानी मात्र प्रयोग गर्न आग्रह गरेको छ। संस्थाले जारी गरेको सूचनामा वर्षाको समयमा खानेपानी वितरणका क्रममा पानीको गुणस्तरमा असर पर्न सक्ने सम्भावना भएकाले पिउने पानी प्रयोग गर्नु अघि शुद्धिकरण गर्न अनुरोध समेत गरिएको छ। उपभोक्तालाई पानी उमालेर क्लोरिन सोडी स्प्रे गरेर फिल्टर गरेर वा पिउस जस्ता स्वीकृत पानी शुद्धिकरण विधि अपनाएर मात्र पिउने पानी प्रयोग गर्न संस्थाले आग्रह गरेको छ। संस्थाले सुरक्षित खानेपानीको प्रयोगले पानीजन्य रोगको जोखिम न्यूनीकरण हुने उल्लेख गर्दै सबै उपभोक्तालाई आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ। लायन्स क्लब अफ बागेश्वरी डायनामिक गैंडाकोटको आयोजनामा सोमबार गैंडाकोट 2 स्थित येलो हाउसमा बोर्ड बैठक तथा फेलोसिप कार्यक्रम भएको छ। डिस्ट्रिक्ट 325R नेपाल क्लस्टर 6 रिजन 26 जोन 51 का अध्यक्ष तुलसी उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रम साङ्गठनिक समीक्षा, आपसी भाइचारा अभिवृद्धि र विशेष सम्मानमा केन्द्रित रहेको थियो। कार्यक्रमको मुख्य आकर्षणको रूपमा हालै गैंडाकोट 5 अवस्थित नमुना माध्यमिक विद्यालयको सहायक प्रधानाध्यापक पदमा नियुक्त हुनुभएका तृतीय उपाध्यक्ष हिमालदेव पङ्गनीका लागि सम्मान तथा बधाई कार्यक्रम सञ्चालन गरिएको थियो। उहाँको यस गरिमामय नियुक्तिले समग्र गैंडाकोट क्षेत्रको शैक्षिक विकासमा थप टेवा पुग्ने र लायन्स अभियानको समेत गरिमा बढेको भन्दै क्लबका तर्फबाट औपचारिक रूपमा सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। क्लबका चार्टर प्रेसिडेन्ट संस्थापक अध्यक्ष कमल तिवारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमलाई व्यवस्थित र मर्यादित ढङ्गले सम्पन्न गर्न क्लबका द्वितीय उपाध्यक्ष लाइन गोविन्द उपाध्यायले कार्यक्रम संयोजकको रूपमा सम्पूर्ण जिम्मेवारी सम्हाल्नु भएको थियो भने औपचारिक सत्रको कुशल सञ्चालक उद्घोषकको भूमिकामा रहनुभएका क्लबका सचिव केशर राणा भाटले गर्नुभएको थियो। कार्यक्रममा पूर्व अध्यक्षहरू रोशन मल्ल, तुलसी सापकोटा र रामकृष्ण कोइरालाले नवनियुक्त सहायक प्रधान अध्यापक पङ्गेनीलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। मन्तव्यका क्रममा वक्ताहरूले आगामी दिनमा समाजमा अझै प्रभावकारी खालका सामाजिक कार्यहरू गर्नुपर्नेमा जोड दिनुभएको थियो। औपचारिक बैठक र सम्मान पश्चात आयोजित फेलोसिप डिनरमा सदस्यहरूबीच आपसी भाइचारा र सम्बन्ध नवीकरण गर्दै कार्यक्रम सम्पन्न भएको थियो। शैक्षिक क्षेत्रमा काम गर्दै आएको एम्स ब्रोड एजुकेसनले कैनाकोटबाट आफ्नो सेवालाई थप स्तरीय बनाउने उद्देश्यका साथ नयाँ कार्यालयको समुद्घाटन गरेको छ। चितवनमा सञ्चालन गर्दै आएको संस्थाको कार्यालय अब कैनाकोट कालीगण्डकी चोकमा रहेको कार्यालयबाट वृहत र परिष्कृत रूपमा सञ्चालन गर्ने भएको छ। नयाँ व्यवस्थापनसहित एम्स एजुकेसनको सम्पूर्ण मुख्य प्रशासनिक तथा परामर्श सेवा गैंडाकोटबाट सञ्चालन हुने जनाइएको छ। गैंडाकोट अडा नम्बर 5 का वडाध्यक्ष रत्नप्रसाद सापकोटाले शैक्षिक परामर्शदाताका रूपमा काम गर्ने एम्स ब्रोड एजुकेसनले विदेश पढ्न जाने विद्यार्थीलाई विद्यार्थीको क्षमता अनुसार राम्रो परामर्श सेवा दिन आग्रह गर्नुभएको छ। जिल्ला उद्योग वाणिज्य सङ्घ गैंडाकोटका वरिष्ठ उपाध्यक्ष छवि कर्णेलले छिमेकी राष्ट्र भारत बङ्गलादेशमा पनि पछिल्ला दिनहरूमा शिक्षाको हब बन्दै गएकोले त्यता जाने विद्यार्थीहरूलाई पनि परामर्श गर्न सकिने बताउनु भएको थियो। इक्यान चितवनका पूर्व अध्यक्ष समुद्र अर्यालले एजुकेसन कन्सल्टेन्सीलाई सरकारले बोक्न नसक्ने गरी भारी बोकाउन लागेको बताउनु भयो। इक्यान चितवन उपाध्यक्ष एवं कनेक्ट एजुकेसनका प्रबन्ध निर्देशक मेघराज कडेलले सरकारले एजुकेसन कन्सल्टेन्सीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउनु भएको छ। यसरी सिन्डिकेट जन्माउने आशंका भएको समेत उहाँको भनाइ थियो। एम्स ब्रोड एजुकेसन कैडाकोटका सञ्चालक कृष्ण कडेलले कैडाकोटमा रहेको कार्यालयको माथिल्लो तलामा नयाँ कार्यालयको हिजोदेखि सेवा सुचारू गरिएको बताउनु भएको छ। उहाँले अहिले सरकारले आफ्नै नगर जिल्ला र प्रदेशमा स्थापित भएर सेवा दिनुपर्ने जुन विकेन्द्रीकरणको नीति ल्याएको छ त्यसैको सहर्ष स्वागत गर्दै चितवनको मुख्य कार्यालयलाई गैंडाकोटमा गाभेर यसलाई नै केन्द्रीय कार्यालयको रूपमा विकास गरेको बताउनुभयो। उहाँले अहिले बजारमा धेरै एजुकेसन कन्सल्टेन्सीहरू खुल्ने गरेका छन् तर कतिपय संस्थाहरू आवश्यक कानुनी प्रक्रिया र दर्ता बिना नै सञ्चालन भइरहेका छन्। राज्य र स्थानीय प्रशासनले त्यस्ता गैर कानुनी र दर्ताबिन कन्सल्टेन्सीहरूमाथि तत्काल कडा निगरानी र कारवाही गर्नुपर्ने समेत बताउनु भएको थियो। कार्यक्रममा गैंडाकोट वडा नम्बर 5 का निवर्तमान वडाध्यक्ष नवराज कणेल, चितवन उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष जनक पौडेल, इकान चितवनका अध्यक्ष भोजराज खड्का, इकान चितवनका पूर्व सचिव हेमराज सिग्देल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। लामो समयदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आएको एम्स ब्रोड एजुकेसनले उच्च शिक्षा अध्ययनका लागि जापान, युरोप, अस्ट्रेलिया, क्यानाडा, अमेरिका लगायतका विभिन्न देशमा जाने विद्यार्थीहरूलाई परामर्श सेवा, भाषा कक्षा र भिसा प्रोसेसिङमा सहजीकरण गर्दै आएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले टोडाबाट काठमाडौँ जाने 2 सडक मार्गमा बुधबार बिहान 5 बजेसम्मका लागि सवारी साधन रोक लगाएको थियो। सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जारी गरेको सूचनामा हेटोडा भैँसे काठमाडौँ र हेटोडा हुँदै काठमाडौँ जानेमा सवारी साधन रोक लगाइएको थियो। मौसम प्रतिकूलका कारणले सवारी साधन मा रोक लगाइएको हो। कुनै विपज्जन्य घटना घट्न गएमा वा आपतकालीन अवस्था सिर्जना भएमा तत्काल जिल्ला आपतकालीन कार्यालय सञ्चालन केन्द्रको निशुल्क सम्पर्क नम्बर 1234 सम्बन्धित स्थानीय तह, स्थानीय जनप्रतिनिधि, नजिकको सुरक्षा निकाय, स्थानीय प्रशासनलाई तत्काल जानकारी गराउन समेत सबैमा आग्रह गरिएको छ। सरकारले बिउ बिजन सम्बन्धी नियमावली स्वीकृत गर्नुका साथै विपद उद्धारमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ। हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त कुराको जानकारी दिनुभएको हो। प्रवक्ता पोखरेलका अनुसार बैठकले बिउ बिजन पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले विपद व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपालको खोज तथा उद्धार कार्यमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको हो। त्यसै गरी अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा पदक हासिल गरी राष्ट्रको मान बढाउने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कारका साथै सम्मान पत्र प्रदान गर्ने निर्णय गरेको छ। प्रतिनिधि सभाले विभिन्न दुई विधेयक दबाव छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावहरू बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो। उहाँले प्रस्तुत गर्नुभएका नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 र राष्ट्रिय सेवा दल विधेयक 2083लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत गरिएको हो। यसअघि बैठकमा मन्त्री गौतमले प्रधानमन्त्री शाहको तर्फबाट आर्थिक वर्ष 2081-82 न्याय परिषदको वार्षिक प्रतिवेदन, न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन र लोकसेवा आयोगको 66 वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण गर्नुभएको छ। उहाँले हिजो सङ्घीय संसदबाट पारित आर्थिक वर्ष 2083-84 बजेटसँग सम्बन्धित 3 विधेयक प्रमाणीकरण गर्नुभएको हो। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 113 उपधारा 920 बमोजिम, विनियोजन विधेयक 2083, राष्ट्रिय ऋण उठाउने विधेयक 2083 र आर्थिक विधेयक 2083 प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा हिजो जारी विज्ञप्तिमा जनाइएको छ। विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई आर्थिक वर्ष 2083-84 लागि विनियोजित बजेट कार्यान्वयन गर्ने संवैधानिक तथा कानुनी बाटो खुलेको छ। अर्थमन्त्री डाक्टर सोडिम बग्लेले अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन खारेज गर्ने विधेयक 2083 प्रतिनिधि सभामा प्रस्तुत गर्नुभएको छ। मङ्गलबार बसेको प्रतिनिधि सभाको बैठकमा मन्त्री वाग्लेले उक्त विधेयक सदन समक्ष पेश गर्नुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही सञ्चार गृहका प्रवेशद्वारमा अवरोध गर्ने गरी सोमबार सवारी साधन राख्ने जोसुकै भए पनि कारवाही हुने बताउनु भएको छ। सोमबार केही सञ्चार गृह र नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाको घर अगाडि प्रवेशद्वारलाई नै असर गर्ने गरी निजी नम्बर प्लेटका सवारी साधन पार्किङ गरिएको भेटिएको थियो। सरकारले कानुन विपरीत र जथाभावी रूपमा सवारी साधन राखेर सवारी आतंक सिर्जना गर्ने जो कोहीलाई कानुनी कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ। मन्त्री परिषदका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो। विजय खबरमा खबरको सिलसिला अझै जारी नै छ, हामी सँगै रहनुहोला।
5: हेलो हाई, ओ साथी तिमी कता हिँडेको?
6: हाई, म आज गयाको ड्रेस अपिनेको।
5: किन के पाइन्छ र त्यहाँ
6: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
7: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा
2: सम्पर्क गैंडाकोट ड्रेस अप गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम ढुंगाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुंगाना र दीपक ढुंगाना मोबाइल नम्बर 9845540090 र 9855505360
8: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
9: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
10: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 0556 98 833 र 598 834
4: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ अब बाँकी खबर जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालको पूर्वी क्षेत्रमा मनसुन पर्व पर्न सक्ने भन्दै मनसुन जन्य विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता अप्नाउन अनुरोध गरेको छ विभागका वरिष्ठ मौसमविद मिन कुमार अर्यालले कोशी बागमती र गण्डकी प्रदेश तराई तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अप्नाउन आग्रह गरिएको छ विभागले ती क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि स्वास्थ्य पर्यटन पर्वतारोहण सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अप्नाउन र विभागको पछिल्लो सूचनामा अध्यावधिक रहन अनुरोध गरेको छ विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदरी स्थानभन्दा केही माथि तराई भूभाग नजिक रहेको छ विभागका अनुसार देशभर साधारणतया आज बादल लाग्नेछ त्यसका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्टानसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ मध्य प्रदेश तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थान तथा कर्णाली प्रदेशको पहाडी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्टानसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ बुधबार दिउँसो साधारणतया देशभर बादल लाग्नेछ कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्टानसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ त्यसका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्टानसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ बुधबार राति भने साधारणतया बादल लाग्नेछ कोशी बागमती गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा मात्र र हिमाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्टानसहित वर्षा हुने सम्भावना रहेको पनि जनाइएको छ सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउट सोर्सिङ मार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै 18 मन्त्रालयका करार कर्मचारीले मङ्गलबार सिंहदरबार स्थित अर्थ मन्त्रालयको मुख्य प्रवेशद्वार अघि धर्ना दिएका छन् सरकारको उक्त तयारीले लामो समयदेखि करार सेवामा कार्यरत हजारौँ कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै उनीहरूले निर्णय फिर्ता लिन माग गरेका छन् आन्दोलनरत कर्मचारीले आफ्नो सेवाको सुनिश्चितता गर्ने तथा आउटसोर्सिङ प्रणाली लागू गर्ने निर्णय रोक्न सरकारसँग आग्रह गरेका छन् सरकारी विज्ञापन निजी मिडियालाई निषेधको सरकारी निर्णय खारेज भएको छ सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदी र निरपधोज निरौलाको संयुक्त इजलासले 2082 चैत्र 18 गतेको निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णय उत्प्रेषणको आदेशले खारेज गर्ने ऐतिहासिक फैसला गरेको हो फैसला सुनाउँदै न्यायाधीश सुवेदीले पूर्णपाठ तयार भइसकेकाले दुई दिनभित्रमा सार्वजनिक गर्ने जानकारी समेत दिनुभएको छ चितवनको विकासका लागि विनियोजन बजेट मध्ये 58.41% खर्च भएको छ। चितवन विकासका लागि 10 अर्ब 21 करोड 85 लाख मध्ये 5 अर्ब 96 करोड 93 लाख खर्च भएको हो। कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका प्रमुख भीमार्जुन गेवालीले पुँजीगत तर्फबाट बजेट खर्च कम हुनुमा निर्धारित समयमा ठेक्काको काम सम्पन्न नहुनु मुख्य रहेको बताउनु भएको छ। चालुतर्फ 14 अर्ब 18 करोड 48 लाख मध्ये 13 अर्ब 50 करोड 37 लाख खर्च भएको छ। स्थानीय तहमा जाने अनुदान रकम चालु बजेटतर्फ आउने भएकाले चालु खर्चको रकम धेरै देखिने गरेको हो। विजय खबरमा अब खेल खबर। खेल खबरमा विश्वकप फिफा विश्वकप 2026 फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप 2026 को फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको टेक्सास स्थित डडाल्स स्टेडियममा भएको पहिलो सेमी फाइनलमा फ्रान्सलाई 2-0 स्तब्ध पार्दै स्पेन 16 वर्षपछि फाइनलमा प्रवेश गरेको हो। स्पेनको जितमा पेड्रो पोरो र मिकेल ओयर्जा बलले एक एक गोल गरेका थिए। 22 मिनटमा पेनाल्टी गोल मार्फत स्पेनले पहिलो अग्रता लिएको थियो। खेलको सुरुवातमा फ्रान्सलाई केही बलियो टोली मानेको थियो र किलियन एम्बापेले काउन्टर अट्याक मार्फत खतरा पनि बढाएका थिए, तर आफ्नो 1900 जन्मदिनको भोलिपल्टै खेलिरहेका विङ्गर लामिन यामाललाई लुकास डिनले बक्सभित्र लडाएपछि स्पेनले अग्रता लिने अवसर पाएको थियो। पेनाल्टी बचाउन माहिर मानिएका गोलकिपर माइक मेग्ननलाई छक्काउँदै ओयार्जाबालले उक्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए। स्पेनको यो अग्रता खेलको 58 मिनटमा दोब्बर भयो। पेडो पोरोले डानी ओल्मोसँग उत्कृष्ट 1-2-1 पास खेले र ओल्मोबाट फिर्ता आएको बललाई नियन्त्रणमा लिँदै पोस्टको तल्लो कुनामा उत्कृष्ट गोल गरे। त्यसपछि फ्रान्सले डेसिरे डोएर रायन चेर्कीलाई मैदानमा छेराउँदै खेलमा फर्कने प्रयास गर्यो, तर स्पेनका गोलकिपर उनलाई सिमोनले चनाखो हुँदै स्विपर किपरको भूमिका निभाए भने डिफेन्डर मार्क कुकुरेलाले एम्बापे विरुद्ध उत्कृष्ट ट्याकल गर्दै फ्रान्सलाई रोके। अन्तत स्पेन 2-0 विजयी भएको थियो। जारी विश्वकपमा बलियोदेखिको फ्रान्स स्पेनसँग निरीय बन्न पुग्यो। बल पोजिसनदेखि फिनिसिङमा फ्रान्स चल्न सकेन। फ्रान्सले खेलभरि मात्र 2 शट अन टार्गेटमा राख्न सक्यो। सन् 2010 को विश्व विजेता स्पेन त्यसपछि पहिलोपटक फाइनलमा पुगेको हो। स्पेनसँग पराजित हुँदा फ्रान्स लगातार तेस्रो पटक फाइनलमा पुग्नबाट वञ्चित बन्यो। अब स्पेनले उपाधिका लागि अर्जेन्टिना र इङ्ल्यान्ड बीचको विजेतासँग खेल्नेछ। 26 औँ संस्करणको फिफा विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति 12:15 अमेरिकाको न्यू जर्सी स्टेडियममा हुनेछ भने उपाधिका लागि अर्जेन्टिना र इङ्ल्यान्ड बीचको विजेतासँग स्पेनले खेल्नेछ। त्यस्तै गरेर स्पेन अर्जेन्टिना र इङ्ल्यान्ड बीचको खेल आज राति 12:15 हुने पनि जनाइएको छ। खेल खबरसँगै हामी विजय खबरको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। आजदेखि बजारमा पूरा सिलिन्डर पाइने। निरन्तर वर्षाका कारण 14 जिल्लामा आकस्मिक बाढीको जोखिम। सतर्कता अपनाउन आग्रह। गैंडाकोटबाट एम्स एब्रोड एजुकेसनको स्तरीय शैक्षिक परामर्श तथा अत्याधुनिक कार्यालय सञ्चालनमा चितवनको पुँजीगत खर्च 58%। र फिफा वर्ल्ड कप 2026 फ्रान्सलाई स्तब्ध पार्दै स्पेन 16 वर्षपछि फाइनलमा। दोस्रो सेमी फाइनलमा आज इङ्ल्यान्ड र अर्जेन्टिना बीच प्रतिस्पर्धा हुने। अवस्थ सामुदायिक रेडियो विजय FM 101.6 इन्टरनेट अनलाइन विजय FM को फेसबुक पेज एवं यूट्यूब संगे हमारे पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसार भरक साथ प्रसारण भैर बिहान 6:30 बजे विजय खबर सकियो। प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। माया कोणेल बिदा हुन्छु। नमस्कार।
11: ल ल दुबई जानलाई वैवाहिक जीवन को शुभकामना छ है। आहा कति मिलेको जोडी। ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर शनाखत गर्नुपर्छ नि। चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
14: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
13: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
14: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
13: ए हो र बाबु?
14: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
13: ए
14: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
13: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
12: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
16: अहिले बिहानको 7 बज्यो।

0: Straße, jak ta smlowca.
1: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
2: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
1: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98550-54692 र 98550-54968
4: खै जन्म दर्ता दिनुहोस् त
5: जन्म दर्ता गरेको छैन नि म्याडम
4: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
5: हो र मलाई त थाहा नै थिएन म्याडम
4: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
5: ए पहिला कसैले भनेनन्
6: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
7: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
11: मैले बुझिसकेँ बाबा यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि त्यही गर हुन्न र
10: ल ल गएर तुरुन्त बुक गरिहाल है
12: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
13: गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078-50-15-0 मोबाइल 98612-20437
14: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला
6: एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि बसाइसरी आएको भए सोपको प्रमाणपत्र चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ
13: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
6: तेलको जर्किन बोक्दै कता हो दिदी
2: सञ्जीवनी तेल मिल
6: किन नि सञ्जीवनी तेल मिल नै
2: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु खाना पकाउन पनि सजिलो बालबालिकालाई मालिस गर्न पनि हुने
6: ए पक्नुस् पक्नुस् दिदी खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन
0: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
15: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेलले व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
0: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9848027445।
16: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
17: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
18: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556 98 833 र 598 834।

0: 10.5 बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले साय सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
6: लो, किन नि, के भयो, सन्चो भएन?
5: होइन, यतिकै जानै मन लागेन।
6: यतिकै पनि हुन्छ?
5: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
6: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
7: नमस्ते, कति कामले पाल्नु भयो?
6: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
7: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
5: हस् म्याडम।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
10: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
9: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
10: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन। फोन 0056-4943-73 र 4094-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 0056-13-412, मोबाइल 9803-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
11: सर, एउटा प्रश्न सोधौँ है।
12: सोध न
11: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
12: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
11: हस्, धन्यवाद सर।
13: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570826693 98570826693।
5: लौन नि दाई बनमा त आगो लागेछ निभाउन जाऊ न।
6: हो त नि एउटा सानो लाभर भाइले सिङ्गो बन नै सखा भुनि भयो।
7: हाम्रो बन हाम्रो धन डरेलो बाटो जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानुनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
8: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
9: नमस्कार स्वयंसेविका दिदी।
10: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
11: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
10: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
9: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफुल सागसब्जी अन्डा माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
10: हो त,
11: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
10: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
13: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाण पत्र र शनाखत, जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाण पत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
2: घडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
14: सिद्धार्थ चस्मा घर।
15: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर।
14: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्मा घर अब गैंडाकोट 4 ओम शान्ति गेट अगाडि।
15: हजुर, हामी कहाँ नेत्र परीक्षण उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुपथ मूल्यमा पाइन्छ।
16: सम्पर्क सिद्धार्थ चस्मा घर गैंडाकोट 4 ओम शान्ति गेट अगाडि। फोन 0785015 16, मोबाइल 98470223613।
17: विजय विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
18: अहिले बिहानको 8 बज्यो

0: विजय FM 101.9
1: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
3: जापानिज भाषा कहाँ?
2: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
3: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PTE सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
4: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 056-5538-894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 078-50-12-94, मोबाइल 98-029-33-8-94।
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर, मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधी खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
8: पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन, मोबाइल 98-5505-9-34।
1: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
10: नमस्ते डाक्टर सर।
11: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
10: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
11: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
10: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
11: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
10: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
11: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूप यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक

0: स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलोभन्दा बढी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: हेलो हाई, ओइ साथी, तिमी कता हिँडेको?
5: हाई, म आज गयाको ड्रेस सपिङको।
4: किन, के पाइन्छ र त्यहाँ?
5: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
6: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
7: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट आठ कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456 45090 र 98550 50 360।
8: जय माता मौला काली।
9: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट एक, नवलपुर।
11: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
12: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
11: भयो दाइ।
1: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
13: तेलको जर्किन बोक्दै कता हो दिदी?
14: सञ्जीवनी तेल मिल।
13: किन नि सञ्जीवनी तेल मिल नै?
14: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
13: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
1: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
15: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरैसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
7: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580 26445 र 98480 27445।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
3: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
4: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
5: मुहान वरपरका रुख नकटाउ र सफा राखौँ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौँ, भविष्यका लागि सञ्चय गरौँ। बढ्दो सहरीकरण र वन विनाशले खाने पानीका मुहान सङ्कटमा छन्। मुहान संरक्षणमा जुटाउँ, पानीको दुरुपयोग नगरौँ। स्वच्छ पानी सबैको पहुँच।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: झाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
8: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
7: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के, दशा लाग्यो डाक्टर साहब।
8: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाइ गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
7: एक मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
8: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
7: हजुर।
8: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
7: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: कस्तो
11: यो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
12: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
11: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
12: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
9: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
13: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।
12: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
13: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी, बर्दघाट, सुस्तापूर्व। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
10: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
13: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: विजय टाञ्चे।
13: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
15: अहिले बिहानको 9 बज्यो।

0: FM 101.5
1: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
7: मेरो तोला जान्त सिना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
8: हेलो
9: हेलो बहिनी, सन्चै छौ?
8: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
9: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
8: अनि हुलाकमा पो जानु?
9: हो नि, हुलाकमा जाऊ न।
8: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
9: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
8: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
9: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
8: ए, सहरमा मात्र होला नि?
9: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
8: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
11: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
13: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप।
14: किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
15: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556 98 833 र 598 834।

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
1: जापानिज भाषा कहाँ
0: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
2: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556 38 894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0078 50 12 94 मोबाइल 9809233894
3: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्

0: सामान पाइन्छ नि, मैले सबै त्यहीबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैंडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैंडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
3: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट,
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट।
3: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैंडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98 570 82 693, 98 570 82 696।
5: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी, अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
8: मेरो तोलाकान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98 550 50 934।
9: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
10: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
9: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
10: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
9: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
10: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
9: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: बालबालिका संस्कारी हुनुपर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश। ओहो दाई, नमस्कार।
12: नमस्कार,
3: आराम हुनुहुन्छ?
12: आरामै छु।
3: घर त राम्रो बनाउनु भएछ?
12: अँ, यसो भनौँ।
3: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
12: अँ, यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
3: ए, गजबको काम गर्दा रहेछन् त।
0: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवाइडिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ।

0: ड्रेस आछी तिमी कता हिडेको
1: हाय म आज गयाको ड्रेस अपिनेको
0: किन के पाइन्छ र त्यहाँ
1: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
2: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा
3: सम्पर्क गैंडाकोट ड्रेस अप गैंडाकोट 8 कांग्रेस चौकबाट 200 मिटर पश्चिम ढुंगाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुंगाना र दीपक ढुंगाना मोबाइल नम्बर 9846545090 र 9855503060

0: विद्यार्थीको पहिलो रोजाई विजय सामुदायिक शिक्षा सदन
1: गैराकोट 5 नवलपुर।
0: थप जानकारीका लागि
1: सम्पर्क नम्बर
0: 9855516633
1: 9845486681
0: 9845486633।
1: धन्यवाद।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
5: मेरो तोला जान्त सुनाएको पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 9855509034।
6: किन आँखा मिचेको मिचे गरेको?
7: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
6: धेरै समय मोबाइल चलाइसी क्या
7: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
6: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए, त्यसो भए जोगिन के गर्ने त?
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने, टाढा 20 फिट जति। बुझिस्?
7: बुझे।
6: यसलाई 20-20-20 नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
8: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
11: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
10: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
11: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
10: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
11: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
10: सचेत बनाऊ।
11: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: ए आमा, पानी प्यास लाग्यो, यही घैँटाको पानी खाइदिउँ कि क्या हो?
13: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
14: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिउँ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
15: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
16: तेलको जर्किन बोक्दै कता हो दिदी?
17: सञ्जीवनी तेल मिल।
16: किन नि सञ्जीवनी तेल मिल नै?
17: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध, स्वस्थकर, खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
16: ए, पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
18: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
19: हाम्रा विशेषताहरू लोकल तोरीको शुद्ध तेल घरैसी तोरी पेलले व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
18: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9848027445।
20: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
21: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
18: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। विजय तान्चे। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 9862124437।
22: अहिले बिहानको 10 बज्यो।

0: विजय FM 101.6
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय FM द्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएको छ, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: हेर त रगत रगत भो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
8: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
9: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौँ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
13: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
12: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
14: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
15: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
16: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
15: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
17: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
18: एक्लो

0: Zoey FM, Excel 8.6.
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: ए, पहिला कसैले भनेन?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौं।
8: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: जय माता मौला काली।
10: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
11: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
10: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
11: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
10: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।

0: बाल बालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला जान्त सिनार पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: तपाईँले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
7: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
8: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
6: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
9: सर्जरी सम्बन्धी सेवा,
6: हाड जोडी सम्बन्धी सेवा,
9: स्त्री तथा प्रसूति रोग सेवा,
6: बाल रोग सेवा,
9: न्युरो सर्जरी सेवा,
6: न्युरो साइकेट्रिक सेवा,
9: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
8: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 को चितवन, फोन 056-525-514 र 525-517।
10: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
11: ए विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
12: आइया मरे नि बाबा। आइया
11: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
13: ल हेर त, सर्प भाग्यो त्यता, टोक्यो कि के हो विवेकलाई? अरे, स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपऱ्यो।
12: ल ल, मलाई त सापले टोक्यो नि, मर्ने भयो म।
11: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौँ। ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
13: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ, टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
11: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औँठीहरू पनि फुकालिदिन्छु। खै खै,
13: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
14: धेरैजसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटोभन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
15: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
16: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
17: तेलको जर्किन बोक्दै कता हो दिदी?
18: सञ्जीवनी तेल मिल।
17: किन नि सञ्जीवनी तेल मिल नै?
18: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
17: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
19: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
20: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
19: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580 26445 र 98480 27445।

0: ആൾക്കാരമായല്ലോ.
1: വിജയ് തൻചേ विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 24437.
2: अहिले बिहानको 11 बज्यो.
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो. बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश.
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली.
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर. मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन. 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ.
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ. अहिले चाहिँ म पयटार बस्छु. समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने. वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ.
6: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि. मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो. आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ.
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34.
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो.
1: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो. जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ.
7: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश.

0: तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
1: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
0: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यही जान्छु गइहालेँ है त
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98550-54692 र 98550-54968
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो ऱ्याम्प्ड अर्थ प्रविधिको रिसोर्ट
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैराकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
5: खै जन्म दर्ता दिनुहोस् त
6: जन्म दर्ता गरेको छैन नि म्याडम
5: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
6: हो र मलाई त थाहा नै थिएन म्याडम
5: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
6: ए पहिला कसैले भनेनन्
7: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
8: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: महत्त्वपूर्ण सूचना छ एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस् गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस् खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस् पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस् आफ्नो घर टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस् स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस् जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश
12: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला
7: एउटा निवेदन नागरिकता प्रमाण पत्रको प्रतिलिपि नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि बसाइ सरी आएको भए सोखको प्रमाण पत्र चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी

0: संस्था गैडाकोट नवलपरासी बर्दघाट सुस्ता पूर्व
1: लगभग सबैजना आइसक्नु भयो आजको उडास्तरको छलफल सुरु गरौँ न त
2: हुन्छ
1: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ
2: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
3: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है
2: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
1: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
2: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ
3: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
1: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
4: नेपाल सरकार विज्ञापन बो
5: सर एउटा प्रश्न सोधौँ है सर यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ
6: ए कति राम्रो कुरा सोध्यो ल सुन सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा कागजहरू प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि
5: हस् धन्यवाद सर
7: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
8: अटल आस्थाको सुस्फूर्त जमखट देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर मौला कालिकाको प्रतापले पुग्छ मनको कामना आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना
9: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ
8: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर
10: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट नवलपरासी फोन 078-50-12-26 वेबसाइट www.maulakalika.org.np
11: ए दिदी पो आउनु भएछ आउनुहोस् भित्र बसौँ
12: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
11: त्यस्तो राम्रो लाग्यो दिदी यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
13: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोभेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
14: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 9851129163 9550074503 र 9551184503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी
15: तेलको जर्किन बोक्दै कता हो दिदी
16: सञ्जीवनी तेल मिल
15: किन नि सञ्जीवनी तेल मिल नै
16: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु खाना पकाउन पनि सजिलो बालबालिकालाई मालिस गर्न पनि हुने
15: ए पक्नुस् पक्नुस् दिदी खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन
14: हजुर मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल
17: हाम्रा विशेषताहरू लोकल तोरीको शुद्ध तेल घरायसी तोरी पेलले व्यवस्था रहेको छ हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ
18: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 न्याय चोक नवलपुर प्रोप्राइटर रामचन्द्र सापकोटा मोबाइल 9858026445 र 9848027445
19: अबुई सर्प मार्नु आमा मार्नु नत्र टोक्छ यसले
20: नातिउ छोरा सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन ल ऊ आफ्नो बाटो गइहाल्यो नि केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्
19: विषालु हो कि होइन कसरी चिन्ने त आमा
20: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन एउटा हुन्छ करेत जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ यसले टोक्दा नदुख्न सक्छ तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुनसक्छ अर्को हुन्छ गोमन जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुनसक्छ अनि अर्को हरियो जातिको सर्प यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ रगत पनि पातलो भई रक्तस्राव हुनसक्छ त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प यसले डसेको बिरामी कमै मात्र पाइन्छ तर यसको डसाई एकदम खतरनाक हुन्छ
21: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन् बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ
22: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन् तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ
21: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
23: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
1: जापानिज भाषा कहाँ?
0: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
2: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778 50 12 94, मोबाइल 98 029 33 38 94।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर, मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने, वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
6: मेरो तँलाई जान्दछैन पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98 550 50 934।
8: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
9: होइन दाई, बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौँ, बालश्रमको अन्त्य गरौँ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: हेलो हाई, ओ साथी, तिमी कता हिँडेको?

0: हाय, मैं आज गया को ड्रेस अपनी को
1: किना के पंचर त्यहा
0: त्यहाँ त स्पोर्ट तथा स्कूल का सामान सब एक ठाउँमा पाइन्छ। बजार डुल्ने पर्दैन, समय को पनि बचत हुन्छ।
2: हाम्रा सेवाहरू स्कूल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेशनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा।
3: सम्पर्क गैंडाकोट ड्रेस अप, गैंडाकोट 8 कांग्रेस चौकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456 45090 र 98550 50 360।
4: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
5: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
6: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
7: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
3: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
8: अहिले मध्याह्नको 12 बज्यो।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: नमस्कार स्वयंसेविका दिदी।
5: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
5: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: कस्तो यो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
9: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
8: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
9: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
10: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
11: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
12: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
13: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
14: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
15: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
14: भयो दाइ।
16: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट हो।

0: प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98554692 र 98554968।
1: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
2: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौँ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र संचालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ।
5: बगैचा एडभेन्चर रिसोर्ट,
4: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, कैडाकोट 11, नौलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
6: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
8: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
7: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
0: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
9: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
9: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
8: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
10: घरै उज्यालो।
11: दाई, ए दाई, होइन दाई त बोल्नु नै हुन्न त।
12: हेर्नुहोस् न बाबु, होस आउने जाने भइरहेको छ, अहिले केही भन्नै सकिन्न भन्नु भएको छ डाक्टरले।
11: होइन, कसरी यस्तो भयो भाउजू?
12: पानी पर्यो भनेर तार छुटाउनु जानुभएको थियो, झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो।
11: पानी परेको बेला तार छुटाउने? होइन, मैले त कुरै बुझिनँ भाउजू।
12: भन्न नि लाज हुन्छ बाबु, हुकिङ गरेर बत्ती बाल्ने, खाना पकाउने गरेका थियो, 2-4 सय जोगाउन खोज्दा यस्तो भयो, ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ। मेरो त जिन्दगी नै बर्बाद भयो बाबु।
13: विद्युत चोरी गर्नु कानुनी अपराध हो। विद्युत चोरी गर्दा ज्यान जान सक्छ, त्यसैले हुकिङ कहिल्यै नगरौँ।
14: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।
15: सम्पत्ति कर तिर्नका लागि निवेदन
10: जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनुपूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
15: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: Muse FM XL1 Tasım Lafza
1: BJ Tanchek विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागी गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडी गैंडाकोट 5 मोबाइल 98612 24437
2: अहिले दिउँसोको 1 बज्यो
3: हेलो
4: हेलो
3: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
4: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
5: हजुर
4: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
5: ल हेलो भन्नुहोस् त
3: हेलो हजुर
5: हजुर
3: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
5: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
4: ए नानी के भने रहेछ के भयो
5: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
4: ल ल ल म किन दिन्थे
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
6: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
6: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
7: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
8: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने
7: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
8: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 056-494-373 र 494-741 शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि फोन 056-513-412 मोबाइल 98013-63412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
9: तेलको जर्किन बोक्दै कता हो दिदी
10: सञ्जीवनी तेल मिल
9: किन नि सञ्जीवनी तेल मिल्नै
10: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु खाना पकाउन पनि सजिलो बाल बालिकालाई मालिस गर्न पनि हुने
9: ए पक्नुहोस् पक्नुहोस् दिदी खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन
8: हजुर मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल
11: हाम्रा विशेषताहरू लोकल तोरीको शुद्ध तेल घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ
8: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 नयाँ चोक नवलपुर प्रोप्राइटर रामचन्द्र सापकोटा मोबाइल 98580-26445 र 98480-27445
12: संस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
13: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
14: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तँलाई जान्दो सुनाल पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
6: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
5: ल ल, गएर तुरन्त बुक गरिहाल है।
7: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
8: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612 20437।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: जय हनुमान ज्ञान गुण सागर।
4: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
1: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौँ।
4: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
6: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550 74503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाकान्त सुनाल पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
10: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
11: घरै उज्यालो।
12: हेलो, यता यता, म इलेक्ट्रिसियन। तपाईँलाई थाहा छ विद्युतीय करेन्टले मान्छे कसरी मर्छ? करेन्ट बग्ने बिजुलीको नाङ्गो तार छुने अनि बिजुली बलेन भनेर मेन स्विच बन्द नगरी तार चलायो भने करेन्ट लाग्न सक्छ। बढी भोल्टेज आएको समय पर्यो भने त नाङ्गो तारले ज्यानै लिन सक्छ। कसैलाई करेन्ट लागेको देखेमा त्यो मान्छे र तारलाई छुनु हुँदैन। बचाउन खोज्ने नै करेन्ट लागेर मरेका घटनाहरू पनि छन् है। त्यसैले कसैलाई करेन्ट लागेको देखेमा सुक्खा काठको लट्ठीले मान्छेलाई तारबाट छुटाउने अनि सकेसम्म छिट्टै नजिकको स्वास्थ्य चौकीमा पुर्याइहाल्ने। घरमा बत्ती बिग्रियो भनेर आफै बनाउनतिर लाग्दा जोखिम हुनसक्छ। त्यसैले म जस्तै तालिम प्राप्त इलेक्ट्रिसियनलाई बोलाएर मात्रै बिजुली बनाउनु होला।
11: घरमा वायरिङको मर्मत सुरक्षित तरिकाले गरौँ अथवा तालिम प्राप्त प्राविधिकको सहयोग मागौँ।
12: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।

0: BJ 淡静 विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 24437।
1: अहिले दिउँसोको 2 बज्यो।
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
3: जापानिज भाषा कहाँ?
2: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
3: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
0: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556538894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778512294, मोबाइल 9809233894। बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
3: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
3: बगैचा एडभेन्चर रिसोर्ट।
0: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
3: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैंडाकोट 11, नवलपुर। मोबाइल नम्बर 9857082693, 9857082693।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
5: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊँ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
5: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊँ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: कस्तो गर्मी, यो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
8: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
7: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
8: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
9: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 9861224437।
8: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
10: जन्म मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
11: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
10: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विजय एफएम 101.6 समुदायको आवाज
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला जान्दछन् पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला।
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
11: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
14: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
13: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
15: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 परासी। फोन 0-78-50-12-26। वेबसाइट www.maulakalika.org.np।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारबाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
4: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
5: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
4: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
6: ओहो दाई, नमस्कार।
7: नमस्कार।
6: आराम हुनुहुन्छ?
7: आरामै छु।
6: घर त राम्रो बनाउनु भएछ?
7: यसो भनौँ।
6: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
7: यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
6: ए, गजबको काम गर्दा रहेछन् त।
4: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वाइरिङ, मोटर रिवाइरिङ, इन्भर्टर लगायत

0: समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौँ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ।
1: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: तेलको जर्किन बोक्दै कता हो दिदी?
5: सञ्जीवनी तेल मिल।
4: किन नि सञ्जीवनी तेल मिल नै?
5: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
4: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
2: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
3: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
2: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9580 26445 र 9840 27445।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98554 र 98554
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो, दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
7: मेरो तोलाकान्त सेना, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98550-50934।
8: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ। हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: हेलो हाई, ओ साथी, तिमी कता हिँडेको?
12: हाई, म आज गयाको ड्रेस सबिनेको।
11: किन, के पाइन्छ र त्यहाँ?
12: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ, बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
13: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
14: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456-45090 र 98550-50360।
15: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
16: मौला कालिका माता को दर्शन लाई सहज बनाएको छ मौला काली केबलकारले
15: मनमोहक दृश्यावलोकन का साथ सरल र केबलकार चढी 5 मिनेटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
16: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली
15: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
16: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट एक नौलपुर
17: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम के कागजात चाहिन्छ होला
18: एउटा निवेदन चाहिन्छ बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि
19: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204337
20: अहिले दिउँसोको 3 बज्यो

0: Zoya FM 101.9 बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोलाकान्त सुनार पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई आयुर्वेदमा आएर मैले छायासूत्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
6: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
7: मैले बुझिसके बाबा यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि त्यही गर हुन्न र
6: ल ल गएर तुरुन्त बुक गरिहाल है
8: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
0: गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078-50-15-0 मोबाइल 98612-20437
9: ए भुजेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
10: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
9: भयो दाई
0: गैडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश

0: खान्छ तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
1: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: जय हनुमान, ज्ञान गुण सागर।
5: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
6: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौँ।
5: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
6: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
7: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: हेलो हाई, ओ साथी तिमी कता हिँडेको?
6: हाई, म आज गयाको ड्रेस सपिङको।
5: किन, के पाइन्छ र त्यहाँ?
6: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
7: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
0: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456-5450-90 र 98550-5360।
8: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
9: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
8: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
9: तीव्र गतिमा सवारी नचलाउ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाउ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
11: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
10: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मंदिर।
11: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
10: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
0: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
14: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप।
15: किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
16: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-830 र 598-834।
17: विजय तान्छे।
0: विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
18: भोलि दिउँसोको चार बज्यो।

0: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
8: नेपाल सरकार विज्ञापन बोर्ड। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

जे भइराखेको छ पछिल्लो समय दिगो विकास अनि परिवर्तनको लागि भइराखेको छ। नियम कानून सबैको लागि बराबर हुन्छन्। परिवर्तन अनि विकासका लागि यी सबै घटनाक्रमहरू आवश्यक छन्। अन्य अपडेटका लागि हामीसँगै रहनुहोला। धन्यवाद।

0: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
1: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
0: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
1: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन, फोन 0 56 4 94 3 73 र 4 94 7 41, शाखा भरतपुर सीएमसी हस्पिटल ठीक अगाडि, फोन 0 56 5 13 4 12, मोबाइल 98 0 13 63 4 12, खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
2: जय माता मौला काली।
3: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर।
5: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिका

0: www.sanskritika.org.np
1: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
2: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तँलाई जान्दछु नानी, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
6: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
7: लो, किन नि, के भयो, सन्चो भएन?
6: होइन, यतिकै जानै मन लागेन।
7: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
7: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
8: नमस्ते, कति कामले पाल्नु भयो?
7: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
8: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
11: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
10: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
11: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन, फोन 0056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0056-13-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
12: हेलो, हाय, ओ साथी, तिमी कता हिँडेको?
13: हाय, म आज गयाको ड्रेस सपिङको।
12: किन, के पाइन्छ र त्यहाँ?
13: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ, बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
14: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाको ड्रेस सपमा।
11: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन, प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना, मोबाइल नम्बर 98456-45-0090 र 98550-50360।
15: तपाईँले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
16: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
17: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
15: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
18: सर्जरी सम्बन्धी सेवा,
15: हाड जोडी सम्बन्धी सेवा,
18: स्त्री तथा प्रसूति रोग सेवा,
15: बाल रोग सेवा,
18: न्यूरो सर्जरी सेवा,
15: न्यूरो साइकेट्रिक सेवा,
18: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
17: थप जानकारीको लागि सम्पर्क एमपीआई नायडी सामुदायिक अस्पताल भरतपुर 10-24 कोठी चितवन, फोन 0556 5514 र 5514।
19: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
20: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
21: अहिले साँझको 5 बज्यो।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिका संस्कारी हुनु पर्दछ, संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
4: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512294 मोबाइल 9809233894
5: खै जन्म दर्ता दिनुस् त
6: जन्म दर्ता गरेको छैन नि म्याडम
5: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
6: हो र मलाई त थाहा नै थिएन म्याडम
5: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
6: पहिला कसैले भनेनन्
7: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
8: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
10: नेपाल सरकार विज्ञापन बोर्ड

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
6: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
8: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
9: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
10: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
9: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
11: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
12: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550074503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो, दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी, त्यहीँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
6: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98 550 50 934।
7: ए बाबु, अँध्यारो छ।

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर शनाखत गर्नुपर्छ नि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: हेलो हाई, ओ साथी, तिमी कता हिडेको?
7: हाई, म आज गैंडाकोट ड्रेस सबिनेको।
6: किन, के पाइन्छ र त्यहाँ?
7: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
8: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा।
5: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चौकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855503060।
9: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाइ?
10: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
11: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौं, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
10: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
12: ए रजनी, त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
13: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
12: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिट्टो ल्याऊ न।
13: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई बस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउँला।
12: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर थपाउन खोजेको हो नि रजनी।
13: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु त पहिला डस्ला टाढै बस्नुहोस् है।
12: हो, हुन त के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बालीतिरै गयो।
13: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अनजानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
14: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
15: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org ओआरजीमा गई आवश्यक जानकारी लिन सकिन्छ।
16: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
17: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
18: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
17: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
18: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
15: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
5: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204337।
18: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
5: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204337।
19: अहिले साँझको 6 बज्यो।

0: लामो समय धुलामे सडकले दिएको कष्टपछि अब हाम्रो क्षेत्रको पूर्व पश्चिम राजमार्ग फराकिलो भएको छ। सडक 6 लेनमा विस्तार भए पनि आवश्यक ठाउँमा ट्राफिक चिन्हहरू राख्ने काम बाँकी नै छ।
1: डिभाइडर नागेर सडक काट्नु, जेब्रा क्रसिङको व्यवस्था गर्नु र ट्राफिक नियम नमान्नु जस्ता असावधानीले दुर्घटना निम्त्याउँछ।
0: जिल्ला ट्राफिक कार्यालय कावासोतीका अनुसार गत एक वर्षमै 65 जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् र 98 जना ठुला दुर्घटनाबाट जोगिएका छन्। यो संख्या केवल तथ्य होइन, कसैको बुबा आमा दाजु बहिनी र सन्तान गुमाउनुको पीडा हो।
1: सडक फराकिलो भएसँगै गाडीको गति पनि तीव्र छ, तर हाम्रो एक सानो गल्तीले हाम्रो आफ्नै जीवन समाप्त हुन सक्छ।
0: सडकमा यात्रा गर्दा भित्री लेनमा बाइक तथा स्कुटी नचलाऊ। भित्री लेन तीव्र गतिमा घुम्ने तथा ओभरटेक गर्ने सवारी साधनलाई छोडौँ, साथै तोकेको गतिमा मात्रै सवारी चलाऊ।
1: सुरक्षित समाज निर्माणको लागि गैडाकोट इङ्ग्लिस स्कुलको प्रयास।
2: गैडाकोट इङ्ग्लिस स्कुल जिल्लाकै एकमात्र क वर्गको विद्यालय।
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट।
3: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कपुर गैडाकोट 11 नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
8: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550-50934।
9: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौँ।
10: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
11: हो र?
10: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
11: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
10: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
11: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
10: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
14: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
13: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: जय माता मौला काली। कालीगण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
16: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
15: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
16: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
15: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
16: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट एक नवलपुर।
14: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: सामुदायिक रेडियो बिजेएफएम 101.6 इन्टरनेट अनलाइन बिजेएफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको बिजे खबरमा नवीन सुविधिको नमस्कार। बिजे खबरमा प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू। निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको प्रधानमन्त्री शाहको भनाई। 4 महिनाभित्र 64 विधेयक संसदमा दर्ता गर्ने कानुन मन्त्रीको प्रतिबद्धता। राष्ट्रिय सभाबाट मल अभाव र प्रेस स्वतन्त्रताबारे सरकारको ध्यान आकर्षण। नन्दन सामुदायिक वनको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न। मुकुन्दसेन सामुदायिक विकास प्रतिष्ठानको नवनिर्वाचित कार्य समितिद्वारा शपथ। देशभर 50% धान रोपाई सम्पन्न। र टी20 विश्वकपमा अब सुपर 10 को नयाँ संरचना। नेपालले सिधै ग्लोबल क्वालिफायर खेल्ने। फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आज राति इङ्ल्यान्ड र अर्जेन्टिना भिड्ने। नमुना शिवनगर खानेपानीको सूचना। नमुना शिवनगर खानेपानीका उपभोक्ता सदस्यहरूले प्रयोग गर्नुभएको खानेपानीको बाँकी बकौता महसुल रकम यही असार 32 गतेसम्म भुक्तान गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ। यदि उक्त समयभित्र बकौता रकम भुक्तान नगरेमा संस्थाको नियमअनुसार धारा काटिने हुँदा यसको जिम्मेवार स्वयं उपभोक्ता सदस्य रहनुहुनेछ। साथै पुनः धारा जडान गर्नु परेमा जडान शुल्क, जरिमाना र बकौता रकम सहित भुक्तानी गर्नुपर्ने हुँदा समयमा नै आफ्नो बाँकी बकौता रकम तिरी सभ्य सदस्य बन्नुहोस्। अनुरोधक नमुना शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैंडाकोट 6, 7, 8 र 9 नवलपरासी बर्दघाट सुस्ता पूर्व।
1: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: ओ हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
1: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानुनी उपचार खोजौँ।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: बिजे खबरमा अब खबर विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले देशको पर्यटन प्रवर्धनका निम्ति द्रुत गतिमा काम भइरहेकोले होटल व्यवसायीहरूलाई चिन्ता नगर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज होटल सङ्घ नेपाल हानका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएकोले राज्यलाई आफ्नो बलियो साझेदार मानेर काम गर्न अनुरोध गर्नुभयो। प्रधानमन्त्री शाहले व्यवसायीलाई कानुनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न र साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक निजी साझेदारी पिपिपी ढाँचामा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न आग्रह गर्नुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल समेत सहभागी हुनुभएको उक्त छलफल कार्यक्रममा हानका पदाधिकारीहरूले मुलुकको होटल उद्योग वार्षिक 40 लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराउनुभयो। हाल वार्षिक 12 लाख मात्र पर्यटक भित्रिरहेको जानकारी दिँदै व्यवसायीले पर्यटन आगमन बढेसँगै आन्तरिक रोजगारीमा वृद्धि गर्ने र नेपाली युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न होटल उद्योग एक बलियो माध्यम बन्ने भएको बताउनुभयो। मुलुकलाई आरोग्य, पर्यटन, विवाह गन्तव्य

सरकारले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण एन 2075 प्रविधि हस्तान्तरण अन्तर्गत ट्रेडमार्क प्रयोगको रोयल्टी रकम प्रचलित कर बाहेक कुल बिक्री मूल्यको 5% भन्दा नबढ्ने व्यवस्था संशोधन गरी आपसी समझदारीमा मूल्य कायम गर्ने प्रबन्ध मिलाउन र होटल व्यवसायसँग सम्बन्धित अन्य कानुन संशोधन तथा पुनरावलोकन गर्न आग्रह गर्नुभएको थियो। मुलुकलाई विवाह गन्तव्यका लागि गरगना ल्याउने प्रक्रिया सहज बनाउन र आरोग्य पर्यटनको प्रवर्धनका लागि फोटो भिडियोमा मात्र सीमित नभई फुल स्टोरी टेलिङ सहितको प्याकेज र विज्ञहरूको व्यवस्था गर्न उहाँहरूले सरकारसँग आग्रह गर्नुभएको थियो। हानका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन साक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्य समिति सदस्यद्वय जयदिन श्रेष्ठ र आलेसा कार्की तथा सचिवालय प्रमुख टेकबहादुर महत सहभागी हुनुहुन्थ्यो। सरकारले आउँदो कार्तिक मसान्तभित्रै संघीय संसदमा 64 विधेयक दर्ता गर्ने प्रतिबद्धता जनाएको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले संसदमा आउँदो एक वर्षभित्र पेश गर्ने विधेयकको सूची सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई बुझाउनु भएको छ। सूचीअनुसार कार्तिकसम्म 64, फागुनसम्म थप 45 र आउँदो वर्षको असारसम्ममा थप 57 विधेयक संसदमा पेश गरिनेछ। मन्त्री गौतमले आउँदो एक वर्षभित्र संसदमा 166 विधेयक ल्याउने जानकारी दिनुभयो। विधायन ऐन 2081 कानुन मन्त्रालयले आगामी वर्षमा सदनमा पेश गरिने विधेयकहरूको सूची असार मसान्तभित्र सङ्घीय संसदमा पठाइसक्नुपर्ने व्यवस्था छ। यसरी सूची बुझाउँदा सरकारले प्राथमिकताका क्रम समेत निर्धारण गर्नुपर्छ। विधेयकको सूची बुझाउँदै मन्त्री गौतमले सेवा प्रवाह सहजीकरणका लागि नीतिगत सुधार र सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। मन्त्रालयका अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट 15, अर्थ मन्त्रालयबाट 15, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट 4, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट 4, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 17, कृषि वन तथा पर्यावरण मन्त्रालयबाट 13, गृह मन्त्रालयबाट 11, परराष्ट्र मन्त्रालयबाट 4, पूर्वाधार विकास मन्त्रालयबाट 16, भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट 8, महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयबाट 7, युवा श्रम तथा रोजगार मन्त्रालयबाट 5, रक्षा मन्त्रालयबाट 1, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयबाट 4, शिक्षा तथा खेलकुद मन्त्रालयबाट 9, सूचना तथा सञ्चार मन्त्रालयबाट 6, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट 11, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट 16 विधेयक आगामी आर्थिक वर्षभित्र संसदमा पेश हुनेछन्। प्रतिनिधि सभामा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जबरजस्ती विस्थापन तथा पुनर्स्थापनाको विषयमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ। प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदामेले दर्ता गराउनु भएको यो प्रस्तावलाई एमाले, नेकपा र श्रम संस्कृति पार्टीका सचेतकहरूले समर्थन गरेका छन्। प्रस्तावमा गएको वैशाखमा काठमाडौँसहित देशभरका नदी किनारमा बस्ती मा पर्याप्त तयारी बिना डोजर चलाइएको भन्दै सरकारको आलोचना गरिएको छ। सरकारी तथ्याङ्क अनुसार 2616 घरधुरीका 11,000 विस्थापित भएका थिए। होल्डिङ सेन्टरहरूमा स्वच्छ पानी, शौचालय र स्वास्थ्य सेवाको अभाव रहेको किर्तिपुरको सेन्टर बाढीले डुब्दा कागजात र बालबालिकाका शैक्षिक सामग्री नष्ट भएको प्रस्तावमा उल्लेख छ। विस्थापनका कारण मनोसामाजिक आघात र आत्महत्याका घटना भएको समेत प्रस्तावमा जनाइएको छ। सर्वोच्च अदालत र संयुक्त राष्ट्रसङ्घको आग्रह व्यवस्था गरिएको भन्दै सांसदहरूले 7 दिनभित्र तथ्याङ्क सार्वजनिक गर्न, सुरक्षित आवास मिलाउन र 3 महिनाभित्र स्थायी पुनर्स्थापना योजना ल्याउन माग गरेका छन्। नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 6, 8 र 9 आर्थिक वर्ष 2082-83 वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत रहेर विभिन्न कार्यक्रम गरेको छ। बुधबार सापकोटा कुल मन्दिरको सभा हल गैंडाकोट 8 भएको कार्यक्रममा विपन्न उपभोक्ता स्वास्थ्य बिमा, विद्युतीय चुलो वितरण, विद्यालय भौतिक पूर्वाधार निर्माण सहयोग, टोल विकास संस्था सञ्चालन सहयोग, निशुल्क वन पैदावार वितरणसँगै कपाल काट्ने तथा सिलाइ कटाई तालिमको समुद्घाटन गरिएको हो। समूहले कार्यक्षेत्रभित्र रहेका 44 विपन्नलाई स्वास्थ्य बिमा, 20 चुलो वितरण र भाग्योदय आधारभूत विद्यालय, विजय आधारभूत विद्यालय, सृजनशील आधारभूत विद्यालयलाई गरी 150,000 सहयोग गरेको छ। त्यस्तै संस्थाको कार्यक्षेत्रभित्र रहेका 16 टोल विकास संस्थालाई संस्था सञ्चालनको लागि

0: 7,000 दरले चेक हस्तान्तरण गरेको हो भने समूहका 9 जना सदस्यलाई निशुल्क वन पैदावार वितरण गरेको छ। महिलाहरूको लागि 65 दिने सिलाइ कटाई तालिममा 10 जना र कपाल काट्ने तालिममा 20 जनाको सहभागिता रहने समूहले जनाएको छ। कार्यक्रममा डिभिजन वन कार्यालय नवलपरासी बर्दघाट सत्ता पूर्वका प्रमुख विष्णु प्रसाद अधिकारीले नन्दन सामुदायिक वनले सरकारको नीति नियमभित्र रहेर स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत गरेका सबै कार्यक्रमहरू उपभोक्तामुखी रहेको बताउनुभयो। प्रमुख अधिकारीले समूहले गर्ने यस्ता कार्यक्रमको निरन्तरताको शुभकामना दिँदै समूहले गरेका सामुदायिक केन्द्रित कार्यक्रमले विपन्न परिवारको जीवनस्तर उकास्ने साझा अभियान भएको बताउनुभयो। नन्दन सामुदायिक वन उपभोक्ता समूहका संस्थापक अध्यक्ष इन्द्रराज ज्योति पौडेलले महिलाको नेतृत्व जहाँ बढी मात्रामा हुन्छ त्यहाँ सुशासन हुन्छ भन्ने अहिलेको समितिले देखाएको बताउनुभयो। उहाँले संस्थाले गरेको सही निर्णयको साथमा आफू रहेको पनि बताउनुभयो। संस्थापक अध्यक्ष पौडेलले वन समूहले ल्याएका सबै कार्यक्रमहरू उपभोक्ताहरूको हितमा रहेको बताउनुभयो। सामुदायिक वन उपभोक्ता महासङ्घ गैँडाकोटका सचिव सुरेन्द्र ढुङ्गानाले समयको मागअनुसार इन्धन र विद्युतको महसुल वृद्धिको असहज परिस्थितिलाई सहज बनाउनको लागि विपन्नलाई राहत पुग्ने र जीवनस्तरमा सहयोग पुग्ने किसिमका कार्यक्रम समूहले गरेको बताउनुभयो। नन्दन सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष हरिमाया अधिकारीले वनबाट प्राप्त आमदामीलाई उपभोक्ताको जीवनमा प्रत्यक्ष लाभ पुग्ने खालका कार्यक्रममा लगानी गरेको बताउनुभयो। अध्यक्ष अधिकारीले स्थानीय सरकार सम्पूर्ण उपभोक्ताको सक्रिय सहभागिताले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सक्ने विश्वास लिएको बताउनुभयो। अध्यक्ष अधिकारीले स्वास्थ्य सुरक्षालाई प्राथमिकता राखी विपन्न उपभोक्तालाई स्वास्थ्य बिमा कार्यक्रम, त्यस्तै स्वास्थ्य, ऊर्जा र वन संरक्षणलाई सम्वर्धन गर्ने उद्देश्यले विद्युतीय चुलो वितरण, विपन्न उपभोक्ता परिवारलाई निशुल्क काठ वितरण, शैक्षिक वातावरण सुधार तथा भौतिक पूर्वाधार निर्माणको लागि 3 विद्यालयलाई आर्थिक सहयोग गरेको बताउनुभयो। अध्यक्ष अधिकारीले महिला सशक्तिकरण अन्तर्गत सिलाइ कटाई तालिम तथा कपाल काट्ने सिपमूलक कार्यक्रमको पनि उद्घाटन गरिएको बताउनुभयो। कार्यक्रममा टोल विकास संस्थाको तर्फबाट भाग्यदय टोल विकास संस्थाका अध्यक्ष मतिप्रसाद अधिकारी, विद्यालयको तर्फबाट विजय आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरबहादुर कुमाल, मौलाकाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिप्रसाद सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। समूहका उपाध्यक्ष नरजङ राणाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण समूहको सचिव कमला शर्माले गर्नुभएको थियो। कार्यक्रममा गैँडाकोट वार्ड नम्बर 6 वडा अध्यक्ष सुभाष चापागाई, सब डिभिजन कार्यालय गैँडाकोटका फरेस्टर सङ्गीत प्राचुली, समूहका पूर्व अध्यक्ष लक्ष्मण त्रिपाठी, घनश्याम कडेल, बालकृष्ण गौडेल, शुभचिन्तक, समाजसेवी, बुद्धिजीवी, उपभोक्ता सदस्य, टोल विकास संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो। मुकुन्दसेन सामुदायिक विकास प्रतिष्ठान नेपालको नवनिर्वाचित कार्यसमितिलाई शपथ तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। बुधबार संस्थाको सभा हालमा कार्य सञ्चालन भएको कार्यक्रममा निर्वाचन समिति संयोजक टोलनाथ घिमिरेले नवनिर्वाचित समितिलाई शपथ गराउनु भएको हो। सोही कार्यक्रममा नवनिर्वाचित अध्यक्ष तीर्थराज रिमाललाई अध्यक्ष निर्मल पाण्डेले माइनर तथा संस्थाको सम्पूर्ण कागजात हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल पाण्डेले अग्रजले स्थापना गरेको संस्थालाई विभिन्न आरोह अवरोह पार गर्दै यहाँसम्म ल्याइ पुर्याएको बताउनुभयो। अध्यक्ष पाण्डेले 2036 सालमा विधिवत रूपमा स्थापना भएको पुस्तकालयपछि प्रतिष्ठानको रूपमा विकसित भएको पनि उहाँले बताउनुभयो। अध्यक्ष पाण्डेले संस्थाले गरेका विभिन्न कामको बारेमा पनि जानकारी गराउनु भएको थियो। कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदन भक्त अधिकारीले संस्था निकै कठिन रूपमा स्थापना गरिएको बताउँदै यसलाई राम्रोसँग चलाउन आग्रह गर्नुभयो। संस्थाका नवनिर्वाचित अध्यक्ष तीर्थराज रिमालले पहिला पनि संस्थामा बसेर काम गरेको अनुभवलाई फेरि एकचोटि संस्थालाई माथि उठाउने अवसर मिलेको बताउनुभयो। अध्यक्ष रिमालले सबैको साथ र सहयोगबाट संस्थालाई अगाडि बढाउन सहज हुने बताउनुभयो। निर्वाचन समिति संयोजक टोलनाथ घिमिरेले सर्वसम्मत चयन भएको नवनिर्वाचित समितिलाई बधाई दिँदै प्रतिष्ठानलाई नयाँ समितिले थप उचाइमा पुर्याउने विश्वास लिएको बताउनुभयो। संस्थाको 12 नेतृत्व चयनबाट अध्यक्षमा तीर्थराज रिमाल चयन हुनुभएको थियो भने उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, सचिवमा राम काप्री, कोषाध्यक्षमा श्रीराम सुवेदी र सहसचिवमा प्रकाश अधिकारी चयन हुनुभएको थियो। त्यस्तै सदस्यमा निर्मल पाण्डे, मिलनराज घिमिरे, ईश्वरी प्रसाद नेपाने, प्रकाश पौडेल, मुकुन्द नेपाने र टिकाराम ओझा रहनुभएको छ। निर्वाचन समिति संयोजक टोलनाथ घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण निर्वाचन समिति सदस्य एकदीप रिमालले गर्नुभएको थियो। कार्यक्रममा गैँडाकोट वडा नम्बर 4 वडा अध्यक्ष तेजप्रसाद घिमिरे, निर्वाचन समिति सदस्य डिलीराज नेपाने, जनप्रतिनिधि हरि पौडेल, समाजसेवी बुद्धिजीवी प्रतिष्ठानका समितिको उपस्थिति रहेको थियो। देशभर हालसम्म करिब 50% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागका अनुसार यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकोमा हालसम्म 6,82,000 हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ। विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म 60% रोपाई भएको भए पनि यस वर्ष 50% मात्र रोपाई सम्पन्न भएको जानकारी दिनुभयो। प्रदेशगत रूपमा सबैभन्दा बढी सुदूरपश्चिममा 87% रोपाई भएको छ, त्यसपछि गण्डकीमा 65.9%, कर्णालीमा 60%, लुम्बिनीमा 59% र बागमतीमा 57.1% रोपाई भएको छ। कोशीमा 32% र मधेसमा 32.7% मात्रै रोपाई भएको विभागले जनाएको छ। देशका धेरै ठाउँमा वर्षा भइरहेकोले आगामी एक सातामा धान रोपाई अझ बढ्ने विभागको अपेक्षा छ। बाढी पहिरो र अन्य प्राकृतिक विपद नआएमा रोपाई अझै तीव्र हुने विभागले जनाएको छ। सिंहदरबारमा अस्थायी करार र दैनिक ज्यालादारी कर्मचारीले प्रदर्शन गरेका छन्। हिजो अर्थ मन्त्रालयमा धरना दिएका उनीहरूले आज सिंहदरबारमा प्रदर्शन गरेका हुन्। सरकारले प्रशासनिक खर्च घटाउने भन्दै अस्थायी र करार कर्मचारीको सट्टा ठेक्का प्रक्रियाबाट जनशक्ति ल्याउने नीति ल्याएपछि तिनै तहका झन्डै 50,000 धेरै कर्मचारी घर फर्काउनुपर्ने अवस्था आएको छ। साउन 1 गतेदेखि नै कर्मचारी हटाउने विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाटमा छलफल भएपछि उनीहरू आन्दोलित भएका हुन्। आन्दोलनरत कर्मचारीले आफूहरूलाई स्थायी गर्नुपर्ने, सर्वोच्च अदालतले सुविधाका पक्षमा गरेका फैसला कार्यान्वयन गर्नुपर्ने र सामाजिक सुरक्षा कोषको व्यवस्था गर्नुपर्ने माग राखेका छन्। पटक पटक निवेदन दिँदा पनि सरकारबाट आश्वासन बाहेक केही नपाएको उनीहरूको गुनासो रहेको छ। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला। छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
1: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
2: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
3: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
4: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 मोबाइल 98612 20437।
5: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। राष्ट्रिय सभाका सदस्यहरूले मुलुकमा व्याप्त मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, सुकुम्बासी समस्या र सुरक्षा चुनौती लगायतका समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकको सुन्ने समयमा बोल्दै सदस्यहरूले किसानका समस्या तत्काल समाधान गर्न, मुलुकका विधिको शासन कायम राख्न माग गर्नुभएको हो। सांसद गीता देवकोटाले सरकारको तथ्याङ्कमा मल देखिए पनि किसानको खेतमा नपुगेको भन्दै कागजमा मल खेतमा हाहाकारको अवस्था अन्त्य गर्न माग गर्नुभयो। सांसद सुनिल बहादुर थापाले कोशी प्रदेशमा मल अभावका कारण हालसम्म 31.5% मात्र रोपाई भएको जानकारी दिँदै सम्भावित भोकमरीको जिम्मेवारी कृषि मन्त्रीले लिनुपर्ने बताउनुभयो। यस्तै सांसद सम्झना देवकोटाले गोर्खामा चैते धान र अन्य बालीमा भएको क्षतिको उल्लेख गर्दै किसानलाई उचित क्षतिपूर्ति तथा मल बिउ उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभयो। सांसदहरू मिना सिंह रखाल, सुनिल बहादुर थापा र खम्ब बहादुर खातीले सञ्चार गृह र राजनीतिक दलका नेता निवास अगाडि सवारी साधन तिर्साएर आवागमन अवरुद्ध पारेको घटनाको भर्सना गर्नुभयो। उहाँहरूले यसलाई राज्य शक्तिको आडमा गरिएको प्रेसमाथिको दबाव र गाडी आतंकको संज्ञा दिँदै दोषीमाथि कारवाही र घटनाको निष्पक्ष छानबिनको माग गर्नुभयो। सांसद रामकुमारी झाँक्रीले मन्त्री परिषद सदस्यका सल्लाहकार स्वकीय सचिव तथा शोधकर्ताहरूको नियुक्ति कुन कानुन र सेवा शर्त बमोजिम गरिएको हो त्यसको लिखित जानकारी सदनलाई दिन माग गर्नुभयो। सल्लाहकारका नाममा समानान्तर सत्ता सञ्चालन भएको र भ्रम सिर्जना गरेको भन्दै उहाँले यसको निवारण हुनुपर्ने बताउनुभयो। सांसद रोशनी मेचेले नेपालका लागु औषध प्रयोगकर्ताको संख्या वार्षिक 5.06% बढ्दै गएकोले यसलाई गम्भीर मानवीय सङ्कटका रूपमा लिन र प्रभावकारी नीति बनाउन सरकारको ध्यान आकृष्ट गराउनुभयो। नेपाली काङ्ग्रेसले 7 प्रदेशमा नेकपा एमालेसँगको सहकार्य तोड्ने भएको छ। प्रदेश सरकारहरूमा नेकपा एमालेले देखाएको व्यवहार ठिक नभएको भन्दै काङ्ग्रेसले सबै प्रदेशबाट आफ्नो पार्टीका मन्त्री फिर्ता बोलाउने भएको छ। पार्टी स्रोतका अनुसार शीर्ष नेताहरूबीच निरन्तर भएको छलफलमा सहमति जुट्न नसकेपछि एमालेसँगको सहकार्यबाट काङ्ग्रेस पछि हट्ने भएको हो। हाम्रा साथै प्रदेश सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाउँछौँ, काङ्ग्रेसका एक पदाधिकारीले भन्नुभयो। आज मात्रै कर्णाली सरकारबाट काङ्ग्रेसका मन्त्रीहरूले राजीनामा दिएका थिए भने सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका मन्त्रीहरूलाई बर्खास्त गरिएको थियो। कर्णालीमा एमालेको र सुदूरपश्चिममा काङ्ग्रेस नेतृत्वको सरकार छ। अब बाँकी अन्य प्रदेशमा पनि एमाले काङ्ग्रेसबीच भएको सहमति तोड्ने भएको हो। किसानहरूले माइतीघर मण्डलाको सडकमा गोलभेडा फ्याँकेर विरोध प्रदर्शन गरेका छन्। स्थानीय गोलभेडाको मूल्यमा आएको अत्याधिक गिरावट विरुद्ध काठमाडौँ उपत्यका र आसपासका जिल्लाका किसानहरूले सडक आन्दोलन गरेका हुन्। भारतबाट सस्तो मूल्यमा भित्रिएको ठूलो परिणामको गोलभेडाका कारण स्वदेशी उत्पादनले बजार नपाएको र लागत मूल्य समेत नउठेको किसानको गुनासो छ। कालीमाटी फलफुल तथा तरकारी बजारका अनुसार आज सानो लोकल गोलभेडाको न्यूनतम थोक मूल्य प्रति किलो जम्मा 8 रुपियाँ र अधिकतम 12 रुपियाँ मात्र छ। उपभोक्ताले भने खुद्रा बजारमा महँगो मूल्य तिरिरहेका छन्। सरकारको स्वदेशी कृषि प्रबन्धनको नारा व्यवहारमा लागू नहुँदा वास्तविक किसानहरू पेसा छाड्ने अवस्थामा पुगेका छन्। कुनै सङ्गठन ब्यानर नभएको आन्दोलनमा विभिन्न जिल्लाका पीडित किसानहरूको सहभागिता रहेको छ। सम्भवतः नेपालकै पहिलो पटक भएको 2 महिना लामो कोटियम महायज्ञ गर्दा 9,67,000 रुपियाँ अपुग घाटा भएको छ। महायज्ञलाई मर्यादित र विधिसम्मत रूपमा सात्विक बनाउनका लागि कसैसँग पनि दान तथा सहयोगका लागि करका प्रवाह अनुरोध नगरी केवल स्वैच्छिक सहभागिताका लागि मात्र आह्वान गरिएको महायज्ञका संयोजक प्रेम निधि भारद्वाजले बताउनुभयो। महायज्ञ अवधिभर कुल 1,30,02,336 रुपियाँ आमदानी भएको छ। यसका साथै जिन्सी सामग्रीहरू, चामल, पिठो, नुन, तेल, घिउ, तिल, चिनी, भाँडाकुँडा र आवासमा प्रयोग भएको विस्तारा लगायत समेत प्राप्त भएको छ। ती सामग्रीहरूको व्यवस्थापन प्रधान संरक्षक गुरुको आदेशअनुसार गरिने उहाँले बताउनुभयो। हाल भण्डारण गरिराखिएका ती सामग्रीहरूको व्यवस्थापनका लागि महायज्ञका प्रधान संरक्षक योगी श्रीनाथलाई भारद्वाजले चापी हस्तान्तरण गर्नुभयो। महायज्ञ अवधिभर विभिन्न 33 शीर्षकहरूमा कुल 1,39,31,626 रुपियाँ खर्च भएको आयोजकले जनाएको छ। कुल खर्चमध्ये सबैभन्दा धेरै रकम दक्षिणातर्फ 54,84,510 रुपियाँ खर्च भएको छ। यसका अतिरिक्त लेखा परीक्षण शुल्क बापत 30,000 रुपियाँ छुट्टै रहेको विवरणमा उल्लेख छ। योगी श्रीनाथले भारद्वाजको नेतृत्वमा गोरक्षा सेनाको घोषणा पनि गर्नुभएको छ। कोटी महायज्ञको पूर्णाहुतिका दिन गोरक्षा पीठाधि समेत रहेका योगी श्रीनाथले धार्मिक अभियन्ता भारद्वाजको नेतृत्वमा गोरक्षा सेनाको आह्वान गर्नुभएको हो। विजय खबरमा अब खेल खबर। नेपालले सन् 2028 को T20 विश्वकपका लागि सिधै ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्ने भएको छ। स्कटल्यान्डको एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको बोर्ड बैठकले T20 विश्वकप र एक दिवसीय विश्वकपमा नयाँ ढाँचा अनुमोदन गरेको छ। आइसिसीका अनुसार सन् 2026 को T20 विश्वकप खेलेका तर स्वत विश्वकपमा स्थान बनाउन नसकेका टोलीहरूले सिधै ग्लोबल क्वालिफायरमा खेल्न पाउनेछन्। स्कटल्यान्डले भने 2026 को प्रदर्शनका आधारमा सिधै युरोप क्षेत्रीय छनौटको फाइनलमा स्थान बनाउनेछ। ग्लोबल क्वालिफायरका बाँकी 8 ठाउँमा अफ्रिका, एसिया र युरोपबाट 2-2 टोली र त अमेरिका र पूर्वी एसिया प्रशान्त क्षेत्रबाट 1-1 टोली छनौट हुनेछन्। ग्लोबल क्वालिफायरमा प्रत्येक क्षेत्रको शीर्ष टोली र अन्य 3 उत्कृष्ट टोली गरी 8 टोली सन् 2028 को विश्वकपमा छनौट हुनेछन्। आइसिसीको नयाँ ढाँचा अनुसार अब T20 विश्वकपको समूह चरणमा 20 टोलीलाई 4 समूहको सट्टा 5 विभाजन गरिनेछ। हरेक समूहमा 4 टोली हुनेछन्। यस्तै पहिलेको सुपर एटको सट्टा अब सुपर टेन हुनेछ। यसमा हरेक समूहका शीर्ष दुई टोलीलाई दुईवटा समूहमा बाँडिनेछ। सुपर टेनबाट दुवै समूहका शीर्ष टोली सिधै सेमी फाइनलमा पुग्नेछन्। यस्तै दोस्रो र तेस्रो स्थानमा रहने टोलीहरूले सेमी फाइनलमा पुग्न एक अर्कासँग एलिमिनेटर खेल्नुपर्नेछ। नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसिसी एसिया कप छनौटमा छनौट भएको छ। मलेसियामा भएको एसिसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वाली क्वार्टर फाइनलमा जापानलाई 9 विकेटले हराएर सेमी फाइनलमा परेछ। रेसँगै नेपाल एसिया कपमा छनौट भएको हो। जापानले दिएको 90 रनको लक्ष्य नेपालले 11 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो। नेपालकी सावित्री धामीले नट आउट 41 रन बनाइन् भने जापानकी ममता कासवानले 1 विकेट लिइन्। यसअघि टस जितेर ब्याटिङ गरेको जापानले 20 ओभरमा सबै विकेट गुमाएर 86 रन बनाएको थियो। जापानकी वियङ्का सिनोले नट आउट 38 रन बनाइन्। नेपालका कृष्णा गुरुङ र रिया शर्माले 2-2 विकेट लिए। अब फिफा विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा आज राति दुई पुराना प्रतिद्वन्दी इङ्ल्यान्ड र अर्जेन्टिना खेल्दैछन्। यो खेल राति 12:45 अमेरिकाको एटलान्टा रङ्गशालामा सुरु हुनेछ। क्वार्टर फाइनलमा अर्जेन्टिनाले स्विजरल्यान्डलाई र इङ्ल्यान्डले नर्वेलाई हराउँदै अन्तिम चारमा पुगेका हुन्। इङ्ल्यान्ड 60 वर्षपछि दोस्रो पटक विश्वकपको फाइनलमा पुग्ने र स्वाभाविक विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने अभियानमा रहेका छन्। विश्वकपमा यी दुई टोलीबीच अहिलेसम्म 5 पटक प्रतिस्पर्धा भएकोमा इङ्ल्यान्ड 3 र अर्जेन्टिना 2 खेलमा विजय भएको छ। अहिलेसम्म अर्जेन्टिनाले 3 र इङ्ल्यान्डले 2 पटक उपाधि जितेका छन्। विश्वकपमा इङ्ल्यान्ड र अर्जेन्टिना बीच 24 वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो। यस्तै यी दुई टोलीबीच विश्वकपको सेमी फाइनलमा पहिलो प्रतिस्पर्धा हुन लागेको हो। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई तथा भूभाग नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्टाङ सहित मध्यम वर्षाको र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका पहाडी र तराई भूभागका केही स्थानमा मेघ गर्जन र चट्टाङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशका पहाडी भूभाग तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको प्रधानमन्त्री शाहको भनाई। 4 महिनाभित्र 64 विधेयक संसदमा दर्ता गर्ने कानुन मन्त्रीको प्रतिबद्धता। राष्ट्रिय सभाबाट मल अभाव र प्रेस स्वतन्त्रताबारे सरकारको ध्यान आकर्षण। नन्दन सामुदायिक वनको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न। मुकुन्देश्वर सामुदायिक विकास प्रतिष्ठानको नवनिर्वाचित कार्य समितिद्वारा शपथ। देशभर 50% धान रोपाई सम्पन्न। र टी20 विश्वकपमा अब सुपर 10 को नयाँ संरचना। नेपालले सिधै ग्लोबल क्वालिफायर खेल्ने। फिफा विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा आज राति इङ्ल्यान्ड र अर्जेन्टिना भेट्दै। हस्त सामुदायिक रेडियो विजयएफएम 100.6 इन्टरनेट अनलाइन विजयएफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। नवीन सुवेदी बिदा हुन्छु। नमस्कार।
6: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612-20437।
7: अहिले साँझको 7 बज्यो।

0: भन्दा पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधी खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
6: मेरो तँलाई जान्दछु नि, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98 550 50 934।
7: अब सुन्नुहोस् पुरा समाचार।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
7: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
8: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
7: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
8: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
7: मद्यपान र धुम्रपान सेवन नगरौँ,
8: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
1: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
9: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
10: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
11: सक्षम फर्निचर, गैराकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98 511 29 163, 98 550 74 503 र 98 511 84 503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
12: तिल
2: को जर्किन बोक्दै कता हो दिदी
1: सञ्जीवनी तेल मिल
2: किन नि सञ्जीवनी तेल मिल नै
1: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु खाना पकाउन पनि सजिलो बालबालिकालाई मालिस गर्न पनि हुने
2: ए पक्नुस् पक्नुस् दिदी खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन
11: हजुर मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल
2: हाम्रा विशेषताहरू लोकल तोरीको शुद्ध तेल घरायसी तोरी पेलले व्यवस्था रहेको छ हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ
11: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 नयाँ चोक नवलपुर प्रोप्राइटर रामचन्द्र सापकोटा मोबाइल 9580 26445 र 9840 27445

0: ZFM XM1.9
1: घर घरमा भान्साघर अब भान्साघर लङ रेन चामल सेतो बरामा पनि उपलब्ध छ।
2: उही स्वाद उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार
1: जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन चामल
3: स्वाद मात्र होइन प्रेम पस्किने
4: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
5: जापान यूके अस्ट्रेलिया क्यानाडा यूएसए न्यूजीलैंड दक्षिण कोरिया र यूरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0656588694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512494 मोबाइल 9809233894
6: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ।
8: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषधि खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
9: मेरो तोला कान्तसेना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855505934
11: महत्वपूर्ण सूचना छ एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
12: प्रत्येक श्रोताको मनको आवाज त्यही आवाजमा सबैको मन यो हो सामुदायिक रेडियो विजय एफएम। विजय एफएम समुदायको आवाज।

0: FM XA8.9.
1: कस्तो गर्मी गर्मी
2: यो गर्मी यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
3: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
2: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
3: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि
4: ए ल ल जाऊ जाऊ जाऊ सबैजना
5: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
6: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापुचा सम्पर्क नम्बर 0785015004 मोबाइल 98612204337
3: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
6: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो ऱ्याम्प्ड अर्थ प्रविधिको रिसोर्ट
7: बगैचा एडभेन्चर रिसोर्ट
6: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँझ थारू सांस्कृतिक नृत्यको साथ
7: बगैचा एडभेन्चर रिसोर्ट
6: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
7: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर गैंडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
8: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
9: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधी खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
10: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
11: मेरो तोलाई कान्त सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई आयुर्वेदमा आएर मैले साय सूत्र गरेको धेरै राम्रो भइसकेको छ
8: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
12: हेलो हाई ओ साथी तिमी कता हिँडेको
13: हाई म आज गैंडाकोट ड्रेस भनेको
12: किन के पाइन्छ र त्यहाँ
13: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
14: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस अपमा
6: सम्पर्क गैंडाकोट ड्रेस अप गैंडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 98456-45090 र 98550-5360
15: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
16: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
17: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 0556-98-833 र 598-834

0: CIN को साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब CIN च्यानलबाट पनि सुन्न सकिन्छ। सम्पत्ति छानबिनको सबै काम रोक्न सर्वोच्चको आदेश। पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण माग्न नपाइने। सुकुम्बासीको मानव अधिकार बारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव।
1: सरकारले राम्रो गर्न खोज्दा त जमिन नराम्रो भएको पनि हुनसक्छ, तर पनि यसलाई अलिकति व्यवस्थित नगरिकन सुकुम्बासीको जुन अवस्था अहिले सिर्जना भएको छ, यसैको लागि चाहिँ हामीले सार्वजनिक प्रस्तावमा चाहिँ हालेको।
0: 166 विधेयक संसदमा ल्याउने सरकारको तयारी। मधेस प्रदेशको बजेट सर्वसहमत पारित। कर्णाली र सुदूरपश्चिम प्रदेशको सत्ता गठबन्धनमा समस्या। लुम्बिनीमा प्रभाव नपर्ने दावी।
2: तर लुम्बिनी प्रदेशको कङ्ग्रेस र एमाले बीचको सम्बन्ध प्रगाढ छ। सरकार गतिशीलताका साथ अगाडि बढिरहेको छ। दुवै पार्टीको सहमतिमा बजेट पास भएको छ। अब हामी बजेट कार्यान्वयनको सन्दर्भमा छौँ।
0: नवप्रबन्धन साझेदारी परियोजनाका लागि 8 स्थानीय तह छनौट। स्थानीय तहको 4 वर्षमा सुशासन अझै कमजोर। एलपी ग्यासको कृत्रिम अभाव तत्काल समाधान गर्न संसदीय समितिको निर्देशन।
3: यो हाफ सिलिन्डर गर्दै गर्दै हामीलाई कस्ता समस्याहरू उत्पन्न भयो भन्ने कुरा यहाँ आयो पनि होइन। आउने दिनमा कस्ता कदमहरू चल्दाखेरि योभन्दा बेटर पोलिसी र कमिटी के हुन सक्छ भन्ने कुरा त्यो पनि आउनु पर्यो। यसमा नै अलिकति हामी क्लियर हुनुपर्छ जस्तो लाग्छ।
0: र सन् 2028 हुने T20 विश्वकपको ढाँचा परिवर्तन। नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसएससी एसिया कपमा छनौट। फिफा विश्वकपमा आज राति अर्जेन्टिना र इङ्ल्यान्ड बीच खेल हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: नेपालको संविधान 2072 नागरिकका मौलिक अधिकार मात्र होइन, कर्तव्य र दायित्व पनि स्पष्ट रूपमा उल्लेख गरेको छ। अधिकारको माग जोरदार रूपमा उठ्ने गरे पनि कर्तव्यप्रति सचेतना अपेक्षा गरे भन्दा कमजोर देखिन्छ। लोकतन्त्रको सुदृढीकरणका लागि नागरिकले कानून पालना गर्नु, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु, सामाजिक सद्भाव कायम राख्नुपर्ने लगायतका कर्तव्यको पालना हुन आवश्यक छ। कर्तव्यप्रति जिम्मेवार नभई अधिकार मात्र माग्दा राज्य र समाजबीच असन्तुलन सिर्जना हुन सक्ने हुन्छ भन्ने बारेमा हरेक नागरिक सचेत हुन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी र अवकाश प्राप्त सबै व्यक्तिहरूको सम्पत्ति छानबिनको काम तत्काल रोक्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश निरपदोज निरौलाको इजालसले आज सम्पत्ति छानबिन आयोगको काम कार्यवाही रोक्नु भनेको हो। सर्वोच्चले गत शुक्रबार पनि आयोगका नाममा अन्तरिम आदेश जारी गरेको थियो, तर आदेश स्पष्ट नहुँदा आयोगले पूर्व न्यायाधीश र पूर्व सैनिक बाहेकको हकमा सम्पत्ति जाँचबुझ यथावत रहने भनेपछि अधिवक्ता मणिराम उपाध्यायले सर्वोच्च अदालतमा रिट हाल्नु भएको थियो। त्यसमा सुनवाई गर्दै आजै आदेश भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले CIN बताउनुभयो।
6: दुईटा निवेदनहरू यी प्रस्तुत भएका थिए र यसमा चाहिँ कारण देखाउ आदेश साथसाथै अन्तरिम आदेश जारी हुने भनेर आदेश जारी भएको अवस्था छ। यसको चाहिँ आदेशको अब आज श्रीमानले चाहिँ संयुक्त इजलासमा पनि बस्नुपर्ने हुनाले समय अभावको कारणले आदेश भोलि मात्रै प्राप्त हुन्छ सर। यो चाहिँ आदेश आइ नसकेका हुनाले अहिले भन्न सकिएन।
5: सर्वोच्चले पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न र उनीहरूमाथि छानबिन नगर्न आजै अर्को अन्तरिम आदेश पनि जारी गरेको छ। न्यायाधीश निरौलाको इजालासले अन्तरिम आदेश जारी गरेको हो। पूर्व न्यायाधीश फोरमका अध्यक्ष टोप बहादुर सिंहले पूर्व न्यायाधीशहरूको सम्पत्ति माग्ने र जाँचबुझ गर्ने काम स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता र मर्यादा विपरीत हुने दावी गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए। प्रतिनिधि सभा बैठक आगामी साउन 14 गतेसम्मका लागि स्थगित भएको छ। आज बसेको बैठकमा अन्तमा सभामुख डोलप्रसाद अरालले आगामी बैठक साउन 14 गते बस्ने सूचना सुनाउनु भएको हो। बैठक नभएको समयमा जनता माझ जान सांसदहरूलाई सभामुख अरालले आग्रह गर्नुभयो। कार्यव्यस्तता परामर्श समितिको आजको बैठकमा साउन 14 गते अर्को बैठक डाक्ने सहमति भएको थियो। सरकारले भने 166 विधेयक संघीय संसद ल्याउने तयारी गरेको जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आज सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई भेटेर सरकारले संसदमा ल्याउने तयारी गरेका 166 वटा विधेयकको सूची बुझाउनु भएको हो। सिआइएनसँग कुरा गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
7: 2081 सालमा विधायन ऐन भनेर संसदले एउटा कानून बनाएको छ। विधायन ऐनले हरेक आर्थिक वर्ष सुरुभन्दा अगाडि अथवा अन्तिम सम्ममा आगामी आर्थिक वर्षमा के कति कानून बनाउने हो सरकारले, अथवा सरकारको तर्फबाट के कति विधेयकहरू संसदमा जाने हुन् र यस्ता जाने विधेयकहरूको प्राथमिकताको क्रम के रहनेछ, सोको जानकारी संसदलाई दिनुपर्ने व्यवस्था गरेको छ उक्त। अनि सोही क्रममा चाहिँ अघिल्लो वर्ष पनि उपलब्ध भएको छ, यो आर्थिक अहिलेको वर्षमा पनि आउने आर्थिक वर्षभित्र के कति कानुनहरू बनाउन सकिन्छ अथवा सरकारको सोच छ र त्यसको प्राथमिकता क्रम के हो भनेर कानुन मन्त्रीले आज सो सम्बन्धी विवरण प्रदेश सभाको सामान्य सभामुख र राष्ट्रिय सभाको सामान्य अध्यक्षज्यूलाई उपलब्ध पनि गराउनु भएको।
5: कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले आज प्रतिनिधि सभामा बोल्दै प्रचलित कानूनहरूको पुनरावलोकन तथा सुधारको लागि उच्च स्तरीय कानून सुधार समिति गठन गर्

0: प्रस्तुत गर्ने लक्ष्य राखेको छ।
1: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस सहितका प्रतिपक्षी दलले सुकुम्बासीहरू समस्या समाधानका लागि संसदमा जरूरी सार्वजनिक महत्वका प्रस्ताव दर्ता गरेका छन्। सुकुम्बासीको मौलिक हक र मानव अधिकारको अवस्थाको खोजी र मौलिक हकको कार्यान्वयनका लागि संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पुगेको हो। काङ्ग्रेस प्रमुख सचेतक वासना थापा
2: सदनमा पनि डिटेलमा छलफल होस् भनेर चाहिँ यो सार्वजनिक महत्त्वको प्रस्ताव चाहिँ हामीले हालेको हो। त्यसमा चाहिँ हजुरको यो सुकुम्बासीको पनि छ, दिपकको गम्भीर यो मनोसामाजिक जुन छ अहिले सिर्जना भएको छ यो सुकुम्बासीहरूमा, त्यसको बारेमा पनि छ। एकदम गम्भीर अवस्था छ नि त, जोखिम छ एकदम होइन। अनि अब गर्भवती महिलाहरू त्यत्तिकै छन्, यो अब धेरै धेरै धेरै नै समस्याहरू छ। अब बारम्बार सुकुम्बासी कहिले जुन उनीहरूलाई चाहिँ अब यो सरकारले राम्रो गर्न खोज्दा खोज्दा नि नराम्रो भएको पनि हुनसक्छ, तर पनि यसलाई अलिकति व्यवस्थित नगरिकन सुकुम्बासीको जुन अवस्था अहिले सिर्जना भएको छ, यसैको लागि चाहिँ हामीले सार्वजनिक प्रस्तावमा यसमा महत्त्वपूर्ण प्रस्तावमा चाहिँ हालेको।
1: काङ्ग्रेस एमाले नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले प्रस्ताव दर्ता गरेका हुन्। काङ्ग्रेसले पार्टीका सांसदहरूलाई गाउँ पठाउने भएको छ। संसदमा सत्ता बाहिर रहेका दलहरूले नेतृत्व गरेको प्रदेश सत्ता गठबन्धनमा समस्या देखिन थालेको छ। बजेट सार्वजनिक गर्नेदेखि आन्तरिक विषयमा विमति बढ्दा विश्वासको मत फिर्ता लिनेदेखि मन्त्रीमण्डल छोड्ने क्रम बढेको छ। नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले काङ्ग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमाले संसदीय दलले आजबाटै लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्र सिंह रावलले जानकारी दिनुभयो।
3: आफूले नै ल्याएका मापदण्डहरूको उल्लङ्घन, नीति र कार्यक्रमको उल्लङ्घन, एसडिजीको उल्लङ्घन, त्यही मात्र होइन कि गरिबीको रेखा मुनि रहेका लगभग 10 राष्ट्रका पहिला पालिकाहरूमध्ये 6 सुदूरपश्चिममा पर्ने, तिनीहरूको बारेमा कुनै नीतिगत कुराहरू निर्णयहरू गरेनन् र बजेट कब्जा गर्ने क्याप्चर गर्ने र मन्त्रालय जस्तो सिलिङमा आफू नै मतलब अर्थ मन्त्रालयबाट मन्त्रालयहरूको सिलिङलाई कब्जा गरेर चाहिँ काम गर्ने क्रियाकलापहरू पनि गरे। त्यस कारण हामीले अहिले यो बजेट मात्र होइन त्यो नीतिगत प्रस्तावमा चाहिँ किन सर्वहारा श्रमजीवी वर्गका जनताहरू गरिब मान्छेहरू संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मलाई नै उल्लङ्घन गर्ने गरी समावेशिताको सिद्धान्तलाई किन नमान्ने गरी त्यो क्रियाकलाप आएको भने हामीले कृतज्ञ।
1: मुख्यमन्त्री कमल बहादुर शाहले भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई पदबाट बर्खास्त गर्नुभएको थियो। काङ्ग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी 4 मन्त्रीले आजै सामूहिक राजीनामा दिएका छन्। सरकारभित्र अविश्वास बढेपछि राजीनामाको विकल्प नभएको काङ्ग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले सिआइएनलाई बताउनुभयो।
4: हामीले पार्टीलाई भने अनुसार अब बजेट पास भइसक्यो, 21 गते नै उहाँले राजीनामा दिने भन्ने कुरा गर्नुभएको थियो। अनि त्यो बेला हामीले के भन्यो भने अहिले ठिकै छ नि त भन्ने कुरो भयो। हो यो महिनाको अन्तिम पनि भइसकेको र सरकारी कामकाजको लागि नयाँ वर्ष भनेको श्राम भनेको, त्यसैले हामीले त जे भने 2-1 वर्षको लागि हामी क्याबिनेटमा गएको, 2 वर्षसम्म हामीले के अरे क्याबिनेटमा बसेर सेवा गर्ने मौका पायौँ। त्यस कारणले हामी चाहिँ फिर्ता हुन्छ, अरू साथीहरूको लागि पनि सहज होला, अरूको लागि सहज होला भनेर चाहिँ उहाँले त्यसरी दिएको हो। खास चाहिँ हाम्रो नियमित हो
1: लुम्बिनी प्रदेश सरकार अन्तर्गत प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत नव प्रबन्धन साझेदारी परियोजनाका लागि 8 स्थानीय तहका परियोजना स्वीकृत भएका छन्। आर्थिक वर्ष 2083-84 सञ्चालन हुने परियोजनाका लागि प्रदेश सरकारले प्रतियोजना 25 लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउने भएको छ। मुख्यमन्त्री चेत नारायण आचार्यले बैठकमा भन्नुभयो,
5: सुरुदेखि नै तपाईँहरूले अलि ध्यान दिएर जिम्मेवारी पूर्ण ढङ्गले यो जति छ यही 2 करोड रुपियाँ पनि खर्च गर्न सकियो भने 25 लाख एउटा पालिका खर्च गर्दा पनि त्यो उपलब्धि गुणको हुन्छ। यो दिशातर्फ जानु करो, कार्यक्रम निर्णय गर्ने अनि पछि उसले गरेको छ कि छैन, के गरेको छ, फर्केर नहेर्ने जुन खालको परिपाटी छ यो परिपाटीको अन्त्य गरौँ। मैले गत वर्ष पनि अनि पछि गएर यहाँलाई यही कुरो भनेको थिएँ, अलिकति अग्रिय ढङ्गले नै भन्नुपर्ने अवस्था हो कि, तर पनि गत वर्ष तुलना अहिले तुलनात्मक रूपमा केही प्रगति हो, तर यो प्रगतिलाई सुखद भन्नु मिल्दैन।
1: काङ्ग्रेसले 7 प्रदेशमा नेकपा एमालेसँगको सहकार्य तोड्ने तयारी गरेको नेताहरूले बताएका छन्। लुम्बिनी प्रदेश सरकार अन्तर्गत प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत नव प्रबन्धन साझेदारी परियोजनाका लागि 8 स्थानीय तहका परियोजना स्वीकृत भएका छन्। मधेस प्रदेशको बजेट सर्वसम्मतले पारित भएको छ। आज बसेको मधेस प्रदेश सभाको बैठक

0: बैठकमा बजेट सर्वसम्मतले पारित भएको हो। मध्य सरकारको तर्फबाट अर्थमन्त्री युवराज भट्टराईले गत एक असारमा आगामी आर्थिक वर्ष 2083-84 लागि 41,13,86,00,000 बजेट प्रस्तुत गर्नुभएको थियो। प्रतिनिधि सभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता सहित समितिले एलपी ग्यासमा हुने कालोबजारी कृत्रिम अभाव लगायत समस्या नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको बैठकमा सभापति रबर अन्सारीले ग्यासको सहज आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि पाइप विस्तारको सम्भावना र प्रभाव सहित अध्ययन तथा अनुसन्धान गरी 7 दिनभित्र सहमतिमा विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको छ। आज राति कोशी प्रदेशको पहाडी तथा कोशी र लुम्बिनी प्रदेशको तराई भागको 1-2 स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ। मध्य प्रदेश तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। साझा खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले सन् 2028 अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने टी20 विश्वकपको ढाँचामा परिवर्तन गरेको छ। यो सँगै नेपालले उक्त प्रतियोगिताका लागि हुने विश्वस्तरीय छनौटमा सिधै प्रवेश पाउने निश्चित भएको छ। आइसिसीद्वारा आज सार्वजनिक विवरण अनुसार वार्षिक साधारण सभाले सन् 2027 विश्वकप र 2028 टी20 विश्वकपको ढाँचा परिवर्तन गरेको छ। नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसिसी एसिया कपमा छनौट भएको छ। मलेसियामा आज सम्पन्न एसिसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वार्टर फाइनलमा जापानमा 9 विकेटले हराएर सेमी फाइनलमा प्रवेश गरेसँगै नेपाल एसिया कपमा छनौट भएको हो। फिफा विश्वकप फुटबलको दोस्रो सेमी फाइनल खेलमा आज मध्यराति अर्जेन्टिना र इङ्ल्यान्ड बीच खेल हुँदैछ। खेल पौने 1 बजे हुनेछ। अर्जेन्टिना र इङ्ल्यान्ड बीच 24 वर्षपछि विश्वकपमा प्रतिस्पर्धा हुन लागेको हो। विश्वकपमा यी दुई टोली बीच हालसम्म 5 पटक प्रतिस्पर्धा भएको छ। इङ्ल्यान्डले 3 तथा अर्जेन्टिनाले 2 खेल जितेको छ। आजको खेलको विजेताले साउन 3 गते आइतबार राति पौने 1 बजे विश्वकपको फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
1: सन्तोष सिराउल

0: अब त्यति लाभदायक पनि भएन राष्ट्र।
1: झोल मलको प्रयोगमा आकर्षण, स्थानीय सरकारको पनि साथ, रिपोर्ट, चार वर्षको कार्यकाल सकिँदा स्थानीय तहका जनप्रतिनिधिको अनुभव र सिकाइ विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कुलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेसन एन्ड ल समूहमा भर्ना खोल्यो।
5: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगात्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
6: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कुल, पाटन ढोका, ललितपुर।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रासायनिक मल विषादीको अधिक प्रयोगले माटोको उर्वरा शक्ति नाश हुँदा उत्पादन कम हुन थालेपछि किसानले त्यसको विकल्प खोज्न थालेका छन्। माटो र मानव स्वास्थ्यको सुधार गर्न दाङका किसानले जैविक मल र विषादीको उत्पादन अनि प्रयोग गर्न थालेका छन्। माटोको सुधार, किसानहरूको आय आर्जनमा वृद्धि र मानव स्वास्थ्यको सुधारका लागि स्थानीय पालिकाहरूले पनि साथ दिएका छन्।
8: शान्तिनगर गाउँपालिका 5 चिजमानी चौधरी वर्षौंदेखि तरकारी खेती गर्दै आउनु भएको छ। पछिल्ला वर्षहरूमा उत्पादन घट्न थालेपछि माटोको उर्वरा शक्ति घटेको र रासायनिक विषादीको असर बढेको अनुभव गर्नुभयो। त्यसपछि उहाँले घरमै तयार गरेको झोल मल प्रयोग गर्न थाल्नु भएको छ।
9: विषादी रहित तरकारी खानको लागि अर्गानिक झोलमलबाट स्वस्थ हुन सक्छौँ र स्वस्थ खान पनि पाउँछौँ र आफ्नो वातावरणलाई पनि स्वस्थ बनाउन सक्छौँ, अरूलाई पनि स्वस्थ बनाउन सक्छौँ भन्ने आशाले यो झोलमल 450 लिटर बनाएको छु। प्रयोग पनि यही नै गर्छु, राम्रो फलिरहेछ।
8: चिजमानी जस्तै अहिले शान्तिनगर र दङ्गेश्वरण गाउँपालिकाका धेरै किसानले घरमै झोल मल र जैविक विषादी तयार गरेर खेतीपातीमा प्रयोग गर्दै आइरहेका छन्। उनीहरूका अनुसार यसले माटोको स्वास्थ्य सुधार्नुका साथै विषादी रहित तरकारी उत्पादन गर्न मद्दत गरेको छ। त्यस्ता उत्पादन उपभोक्ताले पनि रुचाउन थालेपछि बजारमा राम्रो माग समेत बढेको शान्तिनगर छकी किसान मीना केसी बताउनुहुन्छ।
10: किराहरू नियन्त्रणको लागि येलो स्टिकर, चिपचिपे पहेँलो पासो प्रयोग गरिरहेका छौँ। औँसा किराको लागि मोहनी पासो नि प्रयोग गरिरहेका छौँ। बोट बिरुवालाई पनि राम्रो अनि हाम्रो स्वास्थ्यको लागि पनि राम्रो हुने भएको हुनाले रासायनिक मल प्रयोग नगरेर धार्मिक कम्पोस्ट मल, प्राङ्गारिक मल, गोठे मलहरू प्रयोग गरिरहेका छौँ।
8: पश्चिम दाङका किसान अहिले समूह बनाएर झोल मल, गडेउला मल र जैविक विषादी उत्पादनमा सक्रिय छन्। खेतीमा रासायनिक पदार्थको असर बारे सचेतना बढेसँगै किसानहरू अर्ग्यानिक खेतीतर्फ आकर्षित भएका हुन्। जैविक खेतीले लागत घटाउने र उत्पादनलाई सुरक्षित बनाउने भएकाले यसको विस्तार गरेको दङ्गेश्वरण गाउँपालिका 4 किसान प्रभा चौधरी र कुबेर चौधरीको भनाइ छ।
11: मेरो घरमा चाहिँ 700-800 लिटर जति झोलमल उत्पादन गरेका छौँ र हाम्रो समूहका सदस्यहरूले पनि उत्पादन गरिराख्नु भएको छ र हाम्रो सबै गाउँ नै अर्ग्यानिक खेतीतिर लाग्ने उद्देश्य लिएका छन्।
0: रासायनिक मल पनि त्यति प्रशस्त मात्रामा पनि पाउँदैन, अब त्यति लाभदायक पनि भएन रासायनिक मल यो गोबर मल जस्तो अब परम्परागत बनाउनु मल भन्दा यो अलि उचित छ भनेर थाहा पायौँ त्यही भएर यो गन्यौली मल बनाउन सुरु गरेका छौँ।
8: किसानलाई जैविक मल र विषादी बनाउन आवश्यक सिप तथा सामग्री उपलब्ध गराउने काम दङ्गेश्वरण र शान्तिनगर गाउँपालिका तथा महिला सामुदायिक सेवा केन्द्रको सहकारी

0: कार्यमा भइरहेको छ। शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत:
1: झोलमलहरू आफै बनाउने, उत्पादन आफै गर्ने, किसानलाई भगाएर सुधार भन्ने पनि छ। त्यसै गरी बाख्रा कसरी पालिरहेको छ भने बाख्राको त्यसै माग छ, खसी बोकाएको, त्यसलाई पनि हामीले किसानलाई गोठ बनाइदिएर किसानले त्यो बाख्राहरू उत्पादन गरिरहेको छ भनेपछि भैँसीहरू पाल्ने किसान पनि हुनुहुन्छ, त्यो पनि हामीले गरिरहेको छौँ।
0: किसानको आय आर्जन बढाउने, माटोको संरक्षण गर्ने र स्वस्थ खाद्यान्न उत्पादन गर्ने उद्देश्यले स्थानीय सरकारले जैविक खेतीलाई प्राथमिकता दिएको दङ्गिसरण गाउँपालिका अध्यक्ष शम्भु गिरी बताउनुहुन्छ।
2: अर्ग्यानिक खेती गरेर यहाँका नागरिकहरूलाई स्वस्थ बनाउने र राज्यको भारलाई कम गर्ने उद्देश्यका साथ हामी अगाडि बढिरहेको कुरा पनि जानकारी गराउन चाहन्छु।
0: गाई वस्तुको गोबर, गहुँ, तितेपाती, निम, असुरो, बोकाइनो, बनमारा, दालको पिठो लगायतका सामग्रीबाट तयार हुने जैविक मलले माटोमा पोषक तत्व बढाउनुका साथै बालीमा रोग किराबाट बचाउन मदत गर्ने कृषि विज्ञहरू बताउँछन्। यसले उत्पादनलाई सुरक्षित, वातावरण मैत्री र बजार बढी मूल्य पाउने बनाइरहेको किसानको बुझाइ छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। स्थानीय तहको नेतृत्व गरेको चार वर्षमा सुशासनको पाटो बलियो बनाउने कोसिस
4: पर्व हुँदाखेरि केही कामहरू छुट्ने, केही कामहरू अब बेरुजुमा पनि परिदिने, कसैले भ्रष्टाचार नगरे पनि बेरुजु अब यो सैद्धान्तिक बेरुजुहरूलाई पनि मिलाएर लैजानेमा नयाँ आउने, नयाँ सिकाइ हुने।
3: उपलब्धि र चुनौतीका बारेमा एकजना मेयरसँगको विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली चार एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको, 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। स्थानीय सरकारको पछिल्लो 5 वर्ष कार्यकाल मध्ये 4 वर्षको समयावधि सकिएको छ। यसबीचमा स्थानीय तहले आफ्नो बजेट, साधन र स्रोतको उपयोग गर्दै नागरिकका आवश्यकता पूरा गर्ने कोसिस गर्दै आएका छन्। पहाडी जिल्लामा विकास निर्माणदेखि सुशासनको क्षेत्रमा काम गर्दाको अनुभव कस्तो रह्यो? साथी लीलप्रकाशनले जाजरकोटको नलगार नगरपालिकाका मेयर डम्बर बहादुर रावतसँग सोध्नु भएको छ।
4: संचारको क्षेत्रमा पनि हाम्रा 2-3 वडाहरूमै संचारको पहुँच थिएन, 10-11 लगायतको वडाहरूमा। त्यसको लागि हामीले 10 नम्बर वडाको ध्यारगाउँमा ठुलै टावर राख्यौँ। पालिकामा पनि नेटवर्कले त्यति राम्रो काम गर्दैन थियो, बाहिर जानु पर्थ्यो। पालिका छतमा एउटा सानो मिनी टावर चाहिँ राख्यौँ। सडक पनि अब सबै ठाउँमा, सबै वडामा एउटा 13 नम्बरमा भौगोलिक कठिनताको कारणले पाइन्छ थोरै, नत्र अन्य वडाहरूमा सबै वडाहरूमा पुगेको छ। सडकको क्षेत्रमा, सिँचाइको क्षेत्रमा त्यस्तै भएको छ भने हाम्रो ठुलो सुधार भनेको विशेष गरेर स्वास्थ्य क्षेत्रमै हो।
7: स्वास्थ्यमा त्यस्तो फरक के भयो अरू पालिकाको भन्दा नलगार नगरपालिका?
4: अरू पालिकामा त के कस्तो भयो अब त्यहाँ दार्जिलिङमा त मिल्दैन, तर नलगार नगरपालिकामा हाम्रो विगतमा यो 5 गाविस सबैका 5 गाविस मिलेर नगरपालिका बनेको, त्यसमा 5 मात्रै स्वास्थ्य चौकीहरू थिए। अहिले के छ भने हाम्रो त्यो 5 डाँडागाउँ, लाहाङ, अभियानकोट, हरदारा, भगवती 5 गाविस मिलेर चाहिँ नगरपालिका बनिसकेपछि यसमा 13 वार्ड छ। हामीले 13 वार्डमा समुदाय स्वास्थ्य केन्द्रहरू स्थापना गरेर सफल भएको छौँ। भौगोलिकमा कठिनाइ भएको वार्डहरूमा थप गर्दाखेरि हाम्रो करिब 20 जति समुदाय स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीहरू गरेर 20 जति छ।
7: जिल्लाको अरू पालिकाको अथवा देशका अरू ठाउँको भन्दा यो धेरै राम्रो खालको संरचना हो भन्ने हामीले सुन्न पाएनौँ।
4: त्यसको साथसाथै के छ भने हामीले विगतमा एउटा जिल्ला मात्र नै अस्पताल हुन्थ्यो भने नगर अस्पताल 1500 भवन अब छिटै हामी केही हप्तामै त्यो भवनबाट सेवा प्रभाव गर्न गइरहेको छौँ। 3 डाक्टरबाट सेवा प्रभाव भइरहेछ। त्यसलाई हेर्दाखेरि अब यहाँबाट रिफर हुने भयो भने सोझै परदेश भेरी अस्पताल नेपाल हुन्छ, कर्णाली परदेश अस्पताल सुर्खेत पुग्नु पर्ने अवस्था खालको छ।
7: यो आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सामान्यतया सरकारी मापदण्ड अनुसार, संरचना अनुसार त्यहाँ बर्थिङ सेन्टर सञ्चालन हुँदैन,
4: हजुर,
7: तर नलगाड नगरपालिका यस्तो जहाँ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा पनि 6 बर्थिङ सेन्टर अहिले नगरपालिकाभित्र चलिरहेका छ।
4: 6 बर्थिङ सेन्टर नयाँ बनेका छन् भने दुई ठाउँमा केही इक्विपमेन्टहरू पनि यहाँ उपलब्ध गराए हामीले।
7: अल्ट्रासाउन्ड भिडियो एक्सरे गर्ने सेवा पनि अहिले तल्लो गाउँ स्तरसम्मै पुगिसक्यो।
4: हामीले एउटा अस्पतालमै यहाँ हाम्रो नगरपालिकामै भिडियो एक्सरेदेखि इसिजी लगायत हामी त्यो गर्न सुनेको छौँ भने हामीले एउटा टेलिमेडिसिनको सेवा पनि प्रवाह गरेका छौँ।
7: सिर्केबाट केही दिन अगाडि यो सुत्केरीको त्यो अभ्यास पनि 2 यहाँ भयो भन्ने हामीले सुन्न पाइयो।
4: हजुर,
7: यो भविष्यमा किनभने दात्री निकाय निश्चित समयमा निश्चित प्रकारको सहयोग र त्यो संरचना लिएर उपस्थित हुने हो, उनीहरूले छोडिसकेको अवस्थामा पनि नगरपालिकाले अहिले जुन खालको संरचना जुन खालको सेवा पुगिरहेको छ त्यसलाई अब रोक्दैन
4: रोकिँदैन, यो अझ व्यवस्थित भएर जान्छ। आगामी दिनहरूमा पनि यो स्वास्थ्य क्षेत्रका पनि कार्यक्रमहरू छन्, हामीले कार्यविधिहरू पनि निर्माण गरेका छौँ, अझ व्यवस्थित गरेर अगाडि बढाउने हाम्रो त्यो सोचाइ छ, हामी त्यो खालको कार्यक्रमहरू बनाएको छौँ।
7: अनि विकास निर्माणको सन्दर्भमा सडक बाटो पुल पुलिसको सन्दर्भको अनुभव कस्तो रहेछ 4
4: यो अन्य पूर्वाधारतर्फ पनि हेर्दाखेरि हाम्रा धेरै विद्यालयहरू बनेका छन्। 3 हाम्रो जाइका कम्पनीसँगको उसबाट समन्वय सहकार्यबाट उहाँहरूको सहयोगबाट हाम्रा 4 3 भवन त्यो विद्यालय भवनहरू पनि बनेका छन् भने WAP लगायत अन्य सङ्घ संस्था र हाम्रै उसबाट सङ्घ प्रदेशबाट पनि पहिले अब कच्ची भवनहरू भएको ठाउँमा अहिले धेरै जसो पक्की भवनहरू बनेका छन् विद्यालय क्षेत्रमा। सडकको क्षेत्रमा पनि यो हाम्रो भेरी करिडोर पर्ने बढी भाग चाहिँ हाम्रो नलगाडमा भेरी करिडोर पर्छ, 1 लगेर 12 हाम्रो पक्की सडक नै छ। त्यस्तै अर्को हाम्रो 2 क्षेत्रदेखि 3, 4, 6 सेन्टर पर्ने कोइना बजारसम्म पनि पक्की सडक बन्दैछ र अन्य क्षेत्रमा ग्राबिल पनि हुँदैछ भने कतिपय ठाउँमा वडा हुँदै टोलहरूलाई जोड्ने कामहरू चाहिँ सडकमा पनि भइरहेछ।
7: कतिपय सडकहरू बर्खा अगाडिसम्म राम्रैसँग चल्ने तर जब बर्खा सुरु हुन्छ पूर्ण रूपमा अवरुद्ध रहने स्थिति भयो भनेर कतिपय स्थानीय नागरिकले भन्नुभयो।
4: हजुर,
7: अबको बाँकी 1 कार्यकालमा ती सबै त्यो 12 चल्न सक्ने होलान् अथवा कस्तो रहला?
4: यो मेन लाइन त 12 सुचारू नै रहन्छ, यो 1, 2, 5 हुँदै 7, 8, 9, 10, 11, 12 तिहरूको पनि अब पुलबाट जोडिने झोलुङ्गे पुलबाट जोडिन्छ, यो चाहिँ सधैँ चल्छ। अन्य हाम्रो कृषि सडकहरू छन् केही यससँग नजोडिएको वडाहरू, ती ठाउँहरूमा भने बर्खाको सम्बन्धमा केही अवरुद्ध हुन्छ, त्यसको लागि पनि अलिकति नाली काट्ने स्तर सडक स्तर उन्नति गर्ने कामहरू पनि अगाडि बढेको छ। तर हाम्रो भौगोलिक रूपले अलिकति विकट भावनले हाम्रो कृषि सडकहरूमा भने अझै समस्या चाहिँ केही समय लाग्ने देखिन्छ।
7: यसमा प्रदेश र सङ्घीय सरकारबाट यस्तो खालको समन्वय अझ राम्रोसँग भइदिएको भए अथवा सहयोग भइदिएको भए स्थानीय सरकारलाई सहयोग पुग्थ्यो भन्ने के छ त्यस्तो खालको अनुभव रह्यो कि रहेन?
4: अलिअलि त्यस्तो क्षेत्र
7: त्यो पर्याप्त सहयोग पाउनुभयो कि पाउनु भने यहाँहरूले
4: यो पर्याप्त भन्दा पनि अलिक समन्वय नगरपालिका अथवा गाउँपालिकाहरूमा स्थानीय तहसँग समन्वय गरेर बजेट हाल्ने भन्दा पनि केही अलिकति झ्यालबाट योजनाहरू आउने त्यसले गर्दा कतै डुप्लिकेसन भइदिने र कतिपय मेन प्रायोरिटीमा पर्नुपर्ने कामहरू पनि छुट दिने त्यस्तो चाहिँ भएको छ।
3: सम्पत्ति छानबिनको सबै काम रोक्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ। पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण माग्न नपाइने भएको छ भने सुकुम्बासीको मानव अधिकार बारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। 166 विधेयक संसदमा ल्याउने सरकारले तयारी गरेको छ। मध्य प्रदेशको बजेट सर्वसम्मत पारित भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको सत्ता गठबन्धनमा समस्या देखिए पनि लुम्बिनीमा भने प्रस्ताव प्रभाव नपर्ने नेताहरूले दावी गरेका छन्। नवप्रबन्धन साझेदारी परियोजनाका लागि लुम्बिनी प्रदेशका 8 स्थानीय तह छनौटमा परेका छन्। स्थानीय तहको 4 सुशासन अझै कमजोर देखिएको छ भने एलपी ग्यासको कृत्रिम अभाव तत्काल समाधान गर्न संसदीय समितिले निर्देशन समेत दिएको छ। र सन् 2028 हुने T20 विश्वकपको ढाँचा परिवर्तन भएको छ। नेपाली महिला क्रिकेट टोली 19 मुनिको ACC एसिया कपमा छनौट भएको छ। फिफा विश्वकपमा आज राति अर्जेन्टिना र इङ्ल्यान्ड बीच खेल हुनेछ। हस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धिताललाई धन्यवाद। भोलि असार 32 बिहान 6 साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।
8: विजय टाङचेन।
9: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
10: अहिले रातिको 8 बज्यो।
9: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईलाई सधैं साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठूलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौं बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
11: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
12: डर लाग्नु, निद्रा नलाग्नु,
11: अनौठा विचार आउनु,
12: निराशा बढ्नु, खुसी नहुनु,
11: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
12: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
11: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
12: छटपटी हुनु, चिटचिट पसिना आउनु,
11: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
12: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
11: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
12: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
13: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
14: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने पाँचैजनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति दुईवटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
13: भयो दाई।
9: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
15: रामुलाई किन स्कुल नपठाएको मैले दाइ? काममा अलि सघाउँछ कि भनेर नि।
16: होइन दाइ, बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौँ, बालश्रमको अन्त्य गरौँ।
17: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
18: तेलको जर्किन बोक्दै कता हो दिदी?
19: सञ्जीवनी तेल मिल।
18: किन नि सञ्जीवनी तेल मिल नै?
19: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
18: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
9: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
18: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरैसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
9: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 नयाँ चोक, नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 98580 26445 र 98480 27445।

0: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
0: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साहुजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
7: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
10: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
11: सामुदायिक रेडियो विजय FM 101.6।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
1: सरकारी हस्पिटलमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: कैजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गएथेँ त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिनालाई औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: त्यो सरसँग गएर यस्तो समस्या सचर अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, यहाँ फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।

0: 子 FM XA1.9 छ।
1: ए दाई, ए दाई, पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
2: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या
1: हो
2: नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
5: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
4: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
6: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
7: सक्षम फर्निचर, गैडाकोट एक, ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550574503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
8: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
9: मैले बुझिसकेँ बाबा, यहीँ गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यहीँ गर हुन्न र?
8: ल ल, गएर तुरन्त बुक गरिहाल है।
10: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
7: गैडाकोट फन पार्क, गैडाकोट 5, गैडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा, सम्पर्क नम्बर 0785015, मोबाइल 9961220437।
11: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ।

0: दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
1: यस्तो खुसीको बेला छ, हुनेवाला सम्धि सम्धिनीको फोटो खिच्नु परेन?
0: हो, खिचौँ खिचौँ, केटाकेटी सबैको सामूहिक खिचौँ न।
1: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
0: यो दाइजोको कुरा चाहिँ नगरौँ, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, योभन्दा ठुलो उपहार अरू के हुनसक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: दिदी किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
4: ओ हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
3: हिंसा सहेर नबसौँ, विभेद मुक्त समाज निर्माणमा जुटौँ।
4: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुन त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानुनी उपचार खोजौँ।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
6: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला, तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: 自 FM XA1.9.
1: 숨을 멈춰 미즈 FM XA1.9 Sunlight Radio.

0: एनबीसी नेपाली सेवाको साझा पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा आउँदो आर्थिक वर्षलाई कानून सुधार तथा निर्माण वर्ष घोषणा गर्दै 166 वटा विधेयक प्रस्तुत गर्ने सरकारको लक्ष्य।
1: पहिलो प्राथमिकतामा 64 वटा विधेयकहरू छन्, दोस्रोमा 45 वटा विधेयकहरू छन् र तेस्रोमा 57 वटा विधेयकहरू छन्।
0: होटल व्यवसायीको समस्या सुनेपछि प्रधानमन्त्रीले के भने?
2: उहाँले पोजिटिभ दिनुभयो र विचार गर्न म एक्सन तुरन्तै इम्प्लिमेन्टै गर्छु भन्ने किसिमले पनि उहाँले सजेसन दिनुभयो।
0: होटल सङ्घ नेपालका उपाध्यक्ष र इरानमाथि अमेरिकी सेनाको आक्रमण 5 दिन पनि जारी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। होर्मुज जलमार्गमाथिको नियन्त्रणका लागि सङ्घर्ष चर्किँदै जाँदा अमेरिकी सेनाले इरानमाथि लगातार 5 दिन नयाँ चरणका आक्रमणहरू गरेको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार उसका पछिल्ला आक्रमणको उद्देश्य उक्त जलमार्गमा व्यावसायिक जहाजमाथि हमला गर्ने तेहरानको सैन्य क्षमतालाई कमजोर तुल्याउनु हो। इरानले पनि उसले ती क्षेत्रका अमेरिकी सैन्य निशानाहरू भन्ने गरेका ठाउँहरूमा आक्रमण जारी राखेको छ। जेरुसलमबाट बीबीसीकी बारबरा प्लेट असर भन्छिन्, यो एउटा यस्तो ढाँचा हो जुन हामीले करिब एक हप्तादेखि देखिरहेका छौँ र विवाद चर्किएसँगै यो अझ तीव्र बन्दै गएको छ। इरानले अमेरिकाको बमबारी नरोकिँदासम्म उक्त जलमार्ग बन्द रहने बताएको छ। उनीहरूले होर्मुज स्ट्रेट मात्रै नभएर तेल र ग्यास निर्यातका लागि प्रयोग हुने अन्य मार्गहरूमा पनि आफ्नो आक्रमण विस्तार गर्न सक्ने बताएका छन्। बीबीसीकी बारबरा प्लेट असर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने तेहरानले सम्झौता नस्वीकारे विद्युत केन्द्र र पुलहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिएका छन्। युक्रेन र युरोपेली संघ ड्रोनको उत्पादन विस्तार गर्न संयुक्त परियोजनाहरू स्थापना गर्न सहमत भएका छन्। किएवमा बोल्दै युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेयर लायनले उक्त सम्झौताले युक्रेनी कौशल र युरोपेली औद्योगिक क्षमता बीच तालमेल मिलाउने बताइन्। रुसी आक्रमण विरुद्ध लड्न युक्रेनले अत्यन्त विकसित ड्रोन उद्योग निर्माण गरेको छ। साथै उसले इरानी आक्रमणसँग जुझ्न कम खर्चिला उपाय खोजिरहेका खाडी राष्ट्रसहित 9 देशहरूलाई आफ्नो विशेषज्ञता बिक्री गरेको छ। ब्रिटिश प्रधानमन्त्री कियर स्टारमरले प्रधानमन्त्रीका रूपमा संसदमा आफ्नो अन्तिम प्रश्नोत्तर सत्र सम्पन्न गरेसँगै सांसदहरूले उभिएर उनीप्रति सम्मान प्रकट गरेका छन्। डाउनिङ स्ट्रिट छान्नुभन्दा 5 दिन अघि सर स्टारमरले आफूले पदभार सम्हाल्दाको तुलनामा देश राम्रो अवस्थामा रहेको बताए। आउँदो सोमबार एन्डी बर्नम प्रधानमन्त्री बन्नेछन्। स्टारमरले आफ्ना उत्तराधिकारीलाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। इजरायलको एउटा सैन्य अदालतले आर्थिक लाभका लागि इरानी एजेन्टलाई संवेदनशील सूचना दिएको आरोपमा एक सैनिकलाई 5 वर्षको जेल सजाय सुनाएको छ। सुनवाईका क्रममा उक्त नाम नखुलाइएका सैनिकले गत वर्ष इजरायल र इरान बीच भएको छोटो युद्धका क्रममा 2 क्षेप्यास्त्रलाई अवरोध गरिँदै गर्दाका भिडियो पठाएका बताइएको छ। जेल सजायसँगै उनलाई जरिवानाका साथै घटुवा पनि गरिएको छ। र थाइल्यान्डले म्यानमारका राष्ट्रपति मिन ओङ लाइङलाई औपचारिक भ्रमणको निम्तो दिएको छ। म्यानमारको सेना प्रमुखबाट हटेपछि छिमेकी राष्ट्रको यो उनको पहिलो औपचारिक भ्रमण हुनेछ। थाइल्यान्डका विदेश मन्त्रीले म्यानमारलाई पुनः क्षेत्रीय समुदायसँग जोड्न उचित हुने बताएका छन्। सन् 2021 आङ सान सुचीलाई सत्ताबाट हटाउने सैन्य सत्ता पलटको नेतृत्व गरेका वाइङ अप्रेलमा अत्यन्त नियन्त्रित रूपमा सम्पन्न चुनावपछि गैर सैनिक राष्ट्रपति बनेका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई पुनः स्वागत छ। सरकारले आउँदो आर्थिक वर्षलाई कानून सुधार तथा निर्माण वर्ष घोषणा गर्दै उक्त अवधिमा 166 वटा विधेयक संघीय संसदमा पेश गर्ने लक्ष्य लिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले आज प्रतिनिधि सभाको बैठकमा विधेयक निर्माण सम्बन्धी सरकारका लक्ष्यबारे जानकारी गराएकी हुन्। यसरी आर्थिक वर्ष सुरु हुनु अगावै वर्षभरि संसदमा पेश गर्ने विधेयकको सूची ल्याउने अभ्यास सकारात्मक भएको तर उत्तिकै चुनौतीपूर्ण पनि रहेको एकजना पूर्व कानून मन्त्रीले बताएका छन्। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
4: बीबीसीलाई प्राप्त विधेयकहरूको सूचीमा विशिष्ट व्यक्तिहरूको सुविधा, आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा, रासायनिक अस्त्र निषेध, सडक सुरक्षा लगायत विभिन्न महत्त्वपूर्ण विषय सम्बन्धी विधेयकहरू रहेका छन्। मन्त्रालयहरूले तर्जुमा गर्नुपर्ने विधेयक पहिचान गरी हरेक वर्षको जेठ महिनामा विधेयकको प्राथमिकता क्रम खुलाएर कानुन मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था छ। त्यसका आधारमा कानुन मन्त्रालयले सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरी सङ्घीय संसदमा पेस पेश गरिने विधेयकहरूको प्राथमिकता क्रम निर्धारण गरी वार्षिक कार्यतालिका बनाउनु पर्ने व्यवस्था छ। त्यस्तो वार्षिक कार्यतालिका कानुन मन्त्रालयले असार मसान्तभित्र संघीय संसदलाई पठाउनु पर्ने हुन्छ। त्यसबमोजिम असार 24 र 25 गते मन्त्रालयमा सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरिएको कानुन मन्त्री गौतमले बताइन्।
1: कार्यतालिका अनुसार नयाँ विधेयक 97 र प्रचलित ऐनलाई संशोधन गर्न बनेको विधेयक 69 गरी जम्मा 166 विधेयक यस वर्ष सरकारले संसदमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ। प्राथमिकता क्रम अनुसार पहिलो प्राथमिकतामा 64 विधेयकहरू छन्, दोस्रो प्राथमिकतामा 45 विधेयकहरू छन् र तेस्रो प्राथमिकतामा 57 विधेयकहरू छन्।
4: मन्त्री गौतमले दिएको जानकारी अनुसार नयाँ आर्थिक वर्षभरि सबैभन्दा धेरै कानुन मन्त्रालयले र सबैभन्दा थोरै रक्षा मन्त्रालयले विधेयक तर्जुमा गर्नेछ। कानुन मन्त्रालयले नयाँ आर्थिक वर्षलाई कानुन सुधार तथा निर्माण वर्षका रूपमा घोषणा गरेको उनले बताइन्। सरकारले वर्षभरि ल्याउने विधेयकहरूको सूची र कार्यतालिका सुरुमै आउनु राम्रो अभ्यास भएको भूतपूर्व कानुन मन्त्री माधव प्रसाद पौडेल बताउँछन्। यद्यपि उक्त संख्यामा विधेयकहरू ल्याएर पारित गराउनु सरकारका निम्ति चुनौतीपूर्ण रहेको उनको बुझाइ छ।
5: पहिलो कुरो त मसुदा ड्राफ्ट गर्ने कुरै नै मलाई चाहिँ चुनौती छ उहाँहरूको लागि, किनकि हामीसँग खास गरी विधेयक तर्जुमा गर्ने म्यान पावरको असाध्यै सीमित छ हामीसित। दोस्रो कुरो, अहिले हाम्रो पार्लियामेन्ट्री प्र्याक्टिसमा चाहिँ ऐन मसुदा मात्रै गरेर हुँदैन, ऐनको प्रत्येक दफाको दफावार व्याख्यात्मक टिप्पणी पनि आवश्यक हुन्छ। तेस्रो कुरो, यति महत्वाकांक्षी योजना राख्नु भएको छ उहाँहरूले, त्यस अनुसार पार्लियामेन्टमा यी विधेयकहरू पारित गर्ने समय हुन्छ हुँदैन। अब चौथो कुरो, यी संशोधन गर्ने विधेयकहरूमा पनि निकै नै टाइम लागेर चाहिँ हामीले चाहिँ अध्ययन गर्नुपर्ने हुन्छ। तथा चुनौती प्रशस्तै छन् हेर्नुहोस्, तर यति 166 विधेयकको योजना गरे भए पनि धेरै विधेयक पास हुने अपेक्षा गर्न सकिन्छ।
4: कानुन मन्त्री गौतमका अनुसार सरकारले प्रचलित कानुनहरूको पुनरावलोकन तथा सुधारका लागि उच्च स्तरीय कानुन सुधार समिति गठन गर्ने तयारी गरिरहेको छ। संघीय संसदमा पठाइएको सूची बमोजिमका विधेयकहरूको तर्जुमाको अवस्था यकिन गर्न विधेयक अनुगमन प्रणाली सञ्चालनमा ल्याइने तयारी गरिएको उनले बताइन्। उनका अनुसार कानुन निर्माणका लागि सुझावहरू सङ्कलन गरी सहभागितामूलक कानुन निर्माण प्रक्रियालाई मूर्त रूप दिन मन्त्रालयले ल्याएको नो योर ल मेक योर ओन ल नामक पोर्टलमा अहिलेसम्म करिब 400 सुझावहरू प्राप्त भएका छन्। गनी अन्सारी, बीबीसी, काठमाडौँ।
0: अब एउटा विषय संक्षेपमा। सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न अन्तरिम आदेश जारी गरेको छ। गत शुक्रबार अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका काम कारवाही रोक्न अन्तरिम आदेश दिएको थियो, तर आयोगले गत सोमबार उक्त आदेश पछि पनि पूर्व न्यायाधीश, पूर्व सैन्याधिकारी र संवैधानिक आयोगका पूर्व पदाधिकारी बाहेकको सम्पत्ति छानबिन गर्ने कामलाई निरन्तरता दिने भन्दै सूचना जारी गरेको थियो। त्यसले अदालतको अवहेलना भएको तर्क गर्दै अधिवक्ता मणिराम उपाध्यायले अदालतमा रिट निवेदन दायर गरेका थिए। त्यसमाथि सुनवाई गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आयोगका अन्य काम जारी रहने सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बीबीसीलाई बताए। अब अर्को विषय। यसअघि निर्माण व्यवसायी र निजी क्षेत्रका पदाधिकारीसँग भेट गरेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले होटल व्यवसायमा भएका सरोकारहरू सुन्न होटल संघ नेपालका पदाधिकारीसँग भेट गरेका छन्। उक्त भेटमा प्रधानमन्त्रीले होटल व्यवसायमा सरकारले गर्नुपर्ने सुधार गर्ने भन्दै लगानी बढाउन आग्रह गरेको सहभागीहरूले बताएका छन्। तिनै मध्येका एक होटल संघ नेपालका एकजना उपाध्यक्ष दिनेश तुलाधरसँग कुरा गर्दै हामीले तपाईँहरूले प्रधानमन्त्री समक्ष आफ्ना के विषयहरू राख्नुभयो भनेर सोधेका छौँ।
2: अब प्रधानमन्त्रीजीले त अब हाम्रो 5-7 बुँदै हो, इम्पोर्टेन्ट बुँदै हो, हामीले लिखित पनि लगेको थियौँ, लिखित पनि बुझाएँ।
0: 36-7 बुँदामा चाहिँ के कुराहरू थिए?
2: मुख्य बुँदा भनेको भन्दै अब हाम्रो होटल इन्डस्ट्रीको धेरै लगानी भइरहेको छ त्यसमा, होइन? अब हाम्रो क्यापेसिटी अनुसार चाहिँ अब 40 लाख टुरिस्टसम्म धान्ने किसिमको हाम्रो होटल इन्डस्ट्रीको क्यापेसिटी छ, 40 लाख पर्यटकसम्म हामी धान्न सक्छौँ। अहिलेको अवस्था 12 लाख आइरहेको हुनाले 30-35% मात्रै आवेज उपलब्धि भएको अवस्थामा होटल इन्डस्ट्रीलाई अलिकति टुरिज्म को नम्बर नबरसम्मको लागि अनि केही कुरामा सहजीकरण लिनुपर्ने हामीले कोसिस गरेका थियौँ यो कुरा। अब त्यसमा चाहिँ अब बदली नेता हालको लागि नेसनल पार्टी क्षेत्रमा राख्यो भने हामी अलिक सहज होला भन्ने किसिमको हाम्रो धारणा, प्लस विद्युतको महसुसलाई अलिकति चाहिँ उद्योग स्थलको लागि तारिफ लगाइदिनु भन्ने हाम्रो चाहिँ एउटा चाहिँ त्यस राखेँ। अर्को कुरा दुईवटा त अब असहज भइरहेको, अब हाम्रो चाहिँ सानोतिनो होटेलहरू पनि अब सरकारको नीति नियमको कारणले अलिअलि हाम्रो बाह्र अर्चनहरू भएर के केमा छ हामी पनि बिर्सिङ गरेँ उहाँले।
0: अनि त्यो कुरा सुनिसकेपछि प्रधानमन्त्रीले चाहिँ तपाईँहरूले समस्या राख्दा के भन्नुभयो?
2: हरेक कुरामा चाहिँ उहाँले चाहिँ पोजिटिभ दिनुभयो र दुईवटा अर्थ गर्न म एक्सन म त तुरन्त इम्प्लिमेन्टै गर्छु भन्ने किसिमले पनि उहाँले सजेसन दिनुभयो।
0: जस्तै
2: जस्तै अब पर्यटन नम्बर बढाउनेमा पनि उहाँले अब सरकारले चाहिँ एकदमै अब प्रमोसन त्यो विशेष ध्यान गरेर विश्वको बजेट सुहाएर गर्छौँ भन्ने किसिमको एकदम राम्रो आश्वासन दिनुभयो। प्लस इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको लागि पनि सरकारले एकदमै ध्यान दिएर चाहिँ लागिरहेको छ भन्ने किसिमको पनि आश्वासन दिनुभयो। अथवा चाहिँ अब कुनै कुनै शान्ति होटेलहरूको त्यसमा इआइएको कारणले गर्दाखेरि नभएको अवस्थालाई उनीहरूले तुरन्तै बाटो अध्ययन फुकाउने किसिमको आश्वासन दिनुभएको छ।
0: प्रधानमन्त्री हुनुभन्दा अगाडि आफ्नो चुनावी भाषणको बेलामा पनि यो पशुपतिनाथ चाहिँ घुम्न जाने हो, सेवाली नै जनकपुरबाटै हो भन्ने खालका कुरा गर्नुभएको थियो। त्यो विषयमा चाहिँ आज त्यसरी पर्यटन प्रवर्धन आन्तरिक अथवा बाह्य पर्यटन प्रवर्धन गर्ने किसिमको चाहिँ उहाँका केही भनाइ आए कि आएन?
2: दुवैको कुरा छ, प्रवर्धनको काम चाहिँ सरकारले एकदमै जिम्मेवार कुरो गर्छ भन्ने किसिमको उहाँको आश्वासन आज दिनुभएको छ। आन्तरिक प्लस बाह्य दुवै, अब इन्डियन हो धेरै किसिमसम्म यहाँ इन्ट्रेस्टेड छ माइस टुरिज्ममा। अब त्यसमा भएको अब अलिकति कम्प्लिकेसनहरू पनि हामीले उहाँले बिट गरेँ। जस्तै अब इन्डियनहरू आउँदाखेरि गरगना लिएर आउँछ, अब गरगना ल्याउन नपाउनु भयो त्यस्तै अलिकति डिस्करेज भइरहेको छ त्यो वेडिङ डेस्टिनेसनको रूपमा प्रमोसन गर्नलाई। त्यो कुरा पनि हामीले राखेपछि उहाँले चाहिँ अब त्यो कुरालाई चाहिँ एकदम पोजिटिभ लिएर त्यसको केही सोल्युसन निकाल्ने भन्ने किसिमको पनि आश्वासन दिनुभएको छ।
0: पोहोर जेनजी आन्दोलनको बेलामा पनि होटलहरू पनि निशानामा परे होइन आक्रमणको, अनि त्यसले पनि असुरक्षा बढाएको होला नि, त्यो विषयमा चाहिँ कुरा राख्नु भयो कि भएन?
2: होइन, अब होटल इन्डस्ट्री भनेको एकदमै सेन्सिटिभ इन्डस्ट्रिज हो। अब जेनजी आन्दोलन पनि एकदम त हाम्रो अब अकुपन्ट ठ्याक्कै मिल्यो, तर लकीले रिभाइभ चाहिँ तुरन्त भयो। अब फेरि अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय द्वन्द्वको कारणले पनि अलिक इफेक्ट परिरहेको छ होइन। त्यस कारण चाहिँ अब हामीले चाहिँ उहाँले के भन्नु क्रस बोर्डर टुरिज्मलाई अलिकति फोकस गरौँ भन्ने किसिमको चाहिँ पनि कुरा राखेको छौँ। जस्तै इन्डिया नेपालको क्रस बोर्डर भयो, चाइना नेपालको चाहिँ क्रस बोर्डर भयो, त्यसमा चाहिँ अब गऱ्यो भने हामीले तुरन्तै चाहिँ अब फर्क मान्न सकिन्छ कि भन्ने किसिमको चाहिँ हामीले प्रावधानलाई अगाडि राखेको थियौँ। उहाँ त्यसमा धेरै पोजिटिभ हुनुहुन्छ। भारत अपन के छ अब स्टडी गरेर अब सन्देश सहकार गरेर चाहिँ अगाडि बढ्ने किसिमको चाहिँ कुरा भएछ।
0: उनी थिए होटल सङ्घ नेपालका एकजना उपाध्यक्ष दिनेश तुलाधर। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, होर्मुज जलमार्गमाथिको नियन्त्रणका लागि सङ्घर्ष चर्किँदै गर्दा अमेरिकी सेनाले इरानमाथि लगातार पाँचौं दिन नयाँ चरणका आक्रमणहरू गरेको छ। इरानले पनि उसले ती क्षेत्रका अमेरिकी सैन्य निशानाहरू भन्ने गरेका ठाउँहरूमा आक्रमण जारी राखेको छ। यसबीचमा बहरेन र कुवेतले क्षेप्यास्त्रहरूलाई निष्क्रिय पारिएको जनाएका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: अमेरिकाले नयाँ चरणको आक्रमण थाल्दै गर्दा इरानले उक्त क्षेत्रका थप व्यापारिक मार्गहरू अवरुद्ध गर्ने चेतावनी दिएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोरले उसैका शब्दमा अमेरिकाले उसको आक्रमक गतिविधि अन्त्य नगरेसम्म होर्मुज जलमार्ग बन्द रहने बताएको छ। अमेरिकी सेन्ट्रल कमान्डले आज बिहान इरानमाथि थप हमला गरिएको जनाएको हो। उसले जारी गरेको वक्तव्यमा ती आक्रमणहरूले उसैका शब्दमा होर्मुज स्ट्रेटमा व्यावसायिक जहाजहरूमाथि आक्रमण गर्ने इरानको क्षमतालाई थप कमजोर बनाएको उल्लेख छ। अमेरिकी अधिकारीहरूका अनुसार 90 मिनटसम्म चलेको उक्त आक्रमणका क्रममा इरानको तटीय सुरक्षा संरचना तथा एउटा टापुमा रहेका क्रूज क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण केन्द्रहरूलाई निशाना बनाइएको थियो। यसअघि मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए आउँदो साता इरानका पुल र विद्युत केन्द्रहरूमा आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेला सम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
7: अहिले रातिको 9 बज्यो।

0: मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
1: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर
2: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी। मानसिक समस्याबाट बच्ने उपायहरू
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौँ।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौँ।
3: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ।
2: स्वस्थ रहौँ अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
6: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
5: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
6: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन, फोन 0564493073 र 4947141, शाखा भरतपुर सीएमसी हस्पिटल ठीक अगाडि, फोन 0556134412, मोबाइल 9803063412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
7: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलपरासी बर्दघाट सुस्तापूर्व।
8: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
9: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
10: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
8: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
11: सर्जरी सम्बन्धी सेवा,
8: हाड जोडी सम्बन्धी सेवा,
11: स्त्री तथा प्रसूति रोग सेवा,
8: बाल रोग सेवा,
11: न्युरो सर्जरी सेवा,
8: न्युरो साइकेट्रिक सेवा,
11: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
10: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 0556255514 र 5255517।
12: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
13: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
14: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
16: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
17: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 056-598-833 र 598-834
18: प्रत्येक श्रोताको मनको आवाज त्यही आवाजमा सबैको मन यो हो सामुदायिक रेडियो विजय एफएम समुदायको आवाज।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
1: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त्यो औषधी खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएँ नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने अब उहाँ दुबईमा कति खर्च गरे, 8-9 लाख खर्च गरे, काठमाडौँ आएर खर्च गरे। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: सरसँग गएर यस्तो यस्तो समस्या छ सर अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो त्यहाँ सरलाई भेट्यो एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक आनन्द मार्ग चितवन, मोबाइल 98 5 50 50 9 34।
3: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।

0: FM 101.9 बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांच सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98572 82693 98572 82696
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने 20-22 चोटी पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोलाकान्त सिन्हा पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550 5094
6: ए बाबु अँ त्यो सो

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: जय माता मौला काली।
5: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
6: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
6: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
5: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
7: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
10: यी संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ, संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यही समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 बजेको कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्री।

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजयफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजयफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजयफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ।

0: FM 101.5
1: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
3: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटै उपचार आरसिटी गरिने।
2: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
3: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412, खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
4: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
5: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
4: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
6: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 प्रासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।

0: افضل FM 101.9
1: मेरो मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जीरा चामल म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जीरा चामल
2: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जीरा चामल माइती घर
3: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी
4: नमुना शिवनगर खानेपानीको सूचना नमुना शिवनगर खानेपानीका उपभोक्ता सदस्यहरूले प्रयोग गर्नुभएको खानेपानीको बाँकी बकौता महसुल रकम यही असार 32 गतेसम्म भुक्तान गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ यदि उक्त समयभित्र बकौता रकम भुक्तान नगरेमा संस्थाको नियमअनुसार धारा काटिने हुँदा यसको जिम्मेवार स्वयं उपभोक्ता सदस्य रहनुहुनेछ साथै पुनः धारा जडान गर्नु परेमा जडान शुल्क जरिमाना र बकौता रकम सहित भुक्तानी गर्नुपर्ने हुँदा समयमा नै आफ्नो बाँकी बकौता रकम तिरी सभ्य सदस्य बन्नुहोस् अनुरोधक नमुना शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैंडाकोट 6, 7, 8 र 9 नवलपरासी बर्दघाट सुस्ता पूर्व
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
6: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
7: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
8: मेरो तोला कान्त सुनाल पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायासूत्र गरेको धेरै राम्रो भइसकेको छ
9: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
10: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
11: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्
10: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन
11: हो खिचौ खिचौ केटाकेटी सबैको सामूहिक खिचौ न
10: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
11: यो दाइजोको कुरा चाहिँ नगरौँ तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन् योभन्दा ठुलो उपहार अरू के हुनसक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानुनी समेत हुन्छ
12: नेपाल सरकार विज्ञापन
13: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं
14: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
15: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
16: मैले बुझिसकेँ बाबा यहीँ गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि त्यहीँ गरौँ
15: ल ल गएर तुरन्त बुक गरिहाल है
17: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
13: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015 मोबाइल 98612 20 437
18: जय हनुमान ज्ञान गुण सागर
17: सम्पूर्ण भक्तजनहरूलाई सूचना गैंडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ
13: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ कार्यक्रममा पूजा पाठ भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू तपाईलाई हार्दिक निमन्त्रणा गर्दछौं।
17: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर गैडाकोट 9 नौलपुर।
19: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
20: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
19: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
20: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
19: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
20: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नौलपुर।
21: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
22: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
23: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
21: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
24: सर्जरी सम्बन्धी सेवा,
21: हाड जोडी सम्बन्धी सेवा,
24: स्त्री तथा प्रसूति रोग सेवा,
21: बाल रोग सेवा,
24: न्यूरो सर्जरी सेवा,
21: न्यूरो साइकेट्रिक सेवा,
24: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
23: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 को चितवन, फोन 056-525-514 र 525-517।
25: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
26: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
27: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
26: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
28: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
13: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि।
29: मोबाइल 98511-29163, 98554-503 र 98511-84503।
13: तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: भई संग अघि
1: गगनले तोडे देउवा ओली गठबन्धन शक्तिशाली सरकारले पनि दिन सकेन संसदमा बिजनेस सम्पत्ति छानबिनको काम तत्कालको लागि रोक्न सर्वोच्चको दोस्रो आदेश सरकारसँग शेयर बजार अझै पनि सशंकित बैंकमा पैसाको थुप्रो बढेको बढै र इङ्ल्यान्डमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको एक विद्यार्थी एक बिरुवा अभियान शीर्षकको शुभ समाचार
2: वातावरण संरक्षणको संस्कार विद्यालय शिक्षाबाटै विकास गर्ने उद्देश्यले चितवनको नेपाल पुलिस स्कूल शान्तिपुरले एक विद्यार्थी एक बिरुवा अभियान शुरू गरेको छ। अभियान अन्तर्गत विद्यालयले विद्यार्थी शिक्षक तथा कर्मचारीले 800 भन्दा बढी विभिन्न प्रजातिका बिरुवा वितरण गरेको छ। बिरुवा लिएका विद्यार्थीले ती बिरुवा आफ्ना घर आँगनमा लगेर रोपेका विद्यालयका समादेशक रोशन थापाले जानकारी दिनुभयो। सुरक्षा शिक्षा अनुशासन सामाजिकता र वातावरण संरक्षणमा नेपाल पुलिस स्कूलको सहभागिता भन्ने मूल उद्देश्यका साथ सुरु गरिएको अभियानमा प्रत्येक विद्यार्थीले आफूलाई मन परेको एक बिरुवा छनौट गरी घर परिवारसँग मिलेर रोपेका हुन्। वातावरण संरक्षण पर्यावरण सुरक्षा सरसफाई तथा सामाजिक उत्तरदायित्वबारे विद्यार्थीमा व्यवहारिक ज्ञान र सचेतना विकास गर्न अभियान अन्तर्गत एक विद्यार्थी एक बिरुवा अभियान सुरु गरिएको उहाँले बताउनुभयो।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: 2026 को अवसरमा CGTVले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% EMI को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप CGTV, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। काङ्ग्रेसले साथी प्रदेशमा एमाले सङ्घको सत्ता सहकार्य छाड्ने निर्णय लिएको छ। एमाले सङ्घको समीकरण तोडेर काङ्ग्रेसले नयाँ राजनीतिक विकल्प खोज्ने कसरत सुरु भएसँगै प्रदेशको सत्ता समीकरणको नयाँ कोर्स अघि बढ्ने भएको छ। केन्द्रमा काङ्ग्रेस र एमाले नेतृत्वबीच प्रदेशको सत्ता साझेदारीलाई निरन्तरता दिने सवालमा कुरा नमिलेपछि त्यसको पराकम्प प्रदेश सरकारमा बुधबार बिहानैदेखि परेको छ। काङ्ग्रेस नेतृत्व रहेको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका 4 मन्त्रीलाई बर्खास्त गरेको केही बेरमै एमाले मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिने निर्णय लियो। कर्णाली प्रदेश सरकारबाट काङ्ग्रेसका 4 मन्त्रीले मुख्यमन्त्री यामलाल कौडेल समक्ष बुधबारै सामूहिक राजीनामा बुझाएका छन्। एमाले नेतृत्वमा रहेका अन्य प्रदेशबाट बिहिबारसम्म मन्त्रीहरू फिर्ता भइसक्ने काङ्ग्रेस नेताहरूको भनाइ छ। काङ्ग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्यबाट बाहिर निस्कन खोजिएको स्वीकारेका छन्। जेएनसी विद्रोहलाई हेर्ने राजनीतिक दृष्टिकोण र प्रदेश सरकारका हकमा गरिनुपर्ने व्यवहारमा इमानदारी नपाइएपछि एमालेसँगको सत्ता सहकार्य तोड्ने निष्कर्षमा पुगेको काङ्ग्रेसको भनाइ छ। प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने दिशामा काङ्ग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न उपसभापति शर्मालाई जिम्मेवारी दिएको थियो। शर्माले एमाले अध्यक्ष ओलीसँग प्रत्यक्ष र फोन सम्वाद गर्दै आइरहेका थिए। सँगै हुने तर सँगै नभएको जस्तो हुँदै गर्दा श्रीमान र श्रीमती त छुटिन्छन् भने हामी एमालेसँगको उकुस मुकुसबाट अलग हुनुपर्छ भन्ने अवस्थामा पुग्यौं, शर्माले भनेका छन्। 93 सदस्यीय कोशी प्रदेश सभामा सरकार बनाउन 47 सांसद आवश्यक छ। काङ्ग्रेससँग 29 र नेकपासँग 17 सांसद छन्। दुवै दलको संख्या 46 हुन्छ। काङ्ग्रेस र नेकपा गठबन्धनका लागि 1 सांसद पुग्दैन। जसपाको 1 सांसद मात्र भएकाले उसको मात्रै भर पर्दा जोखिम हुने भएकाले राप्रपाका 5 सांसद निर्णायक देखिन्छन्। नेकपाले एमालेसँगको गठबन्धन गरेमा अहिलेको सत्ता समीकरण सुरक्षित रहन्छ। एमालेका 40 र नेकपाका 17 सांसद छन्। त्यस्तै मधेसमा काङ्ग्रेसको नेतृत्वको सरकार छ। काङ्ग्रेस एमाले नेकपा सहित मधेस केन्द्रित दलहरू सरकारमा छन्। 107 सदस्यीय प्रदेश सभामा काङ्ग्रेसका 22 नेकपाका 16 सांसद छन्। बहुमत जुटाउन 54 सांसद आवश्यक पर्छ। काङ्ग्रेस र नेकपाको मात्र संख्या 38 हुन्छ। अर्कोतर्फ एमालेको 23 र नेकपाको 16 जोड्दा 39 हुन्छ। त्यस्तै बागमती प्रदेशको अवस्था हेर्ने हो भने 110 सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि 56 सांसद चाहिन्छ। काङ्ग्रेसका 37 र नेकपाका 28 सांसद छन्। काङ्ग्रेस नेकपाको सरकार सहजै बन्न सक्छ। एमाले र नेकपा गठबन्धन भएमा प्रयास गरे भने पनि सरकार बन्ने सम्भावना रहन्छ। तर अङ्क गणितका हिसाबले यो गठबन्धनलाई बहुमत पुर्याउन 1 सिट पुग्दैन। एमालेको 27 र नेकपाको 28 गरेर 55 पुग्छ। थप 1 सांसदका लागि यो गठबन्धनले राप्रपा वा हामी नेपाली पार्टीसँग मिल्नुपर्ने हुन्छ। सुदूरपश्चिममा एमालेका मन्त्रीहरू बर्खास्त भएका छन् भने कर्णालीमा काङ्ग्रेस मन्त्रीहरूको सामूहिक राजीनामा। प्रदेशको नेतृत्व लिन काङ्ग्रेस र एमाले दुवै दल नेकपालाई फकाउँदै काङ्ग्रेस एमालेको प्रदेश सरकार सहकार्यमा ब्रेक शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
3: संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा फेरि बिजनेस विहीन बनेको छ। नयाँ पुस्ताको विद्रोह र गत चुनावपछि गठित नयाँ सरकार संसदले पनि बिजनेस विहीनताकै नियति भोग्नु परेको हो। यस अघिका संसद पनि समय समयमा बिजनेस विहीन हुने गरेका थिए। संसद बिजनेस विहीन हुनुको मुख्य कारण सरकारले पर्याप्त मात्रामा नयाँ विधेयकहरू दर्ता नगराउनु र विवाद वा सहमति अभावमा पुराना महत्वपूर्ण विधेयकहरू अगाडि बढ्न नसक्नु हो। संसदको कार्यतालिकालाई हेर्दा सरकारले चालू आर्थिक वर्षको बजेट पारित गरे पश्चात संसदलाई दिने बिजनेसको अभाव देखिएको हो। संसदमा मुख्यत विधेयक उपर छलफल पारित गर्ने काम र जनसरोकारका विषय उठाउने कार्यहरू हुने गर्दछन्। तर सदन सुचारू गर्नुको मुख्य उद्देश्य नै विधेयकमाथि छलफल र पारित हो। जनसरोकारका विषय उठाउने समय आकस्मिक र विशेष समयको लागि मात्रै सदन सुचारू हुन सक्दैन। झण्डै 2/3 को बलियो र एकल सरकारले पनि बिजनेस नदिएपछि संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक नै दुई साताका लागि स्थगित गर्नुपर्ने अवस्था आएको छ। विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारले बिजनेस नल्याएकाले प्रतिनिधि सभा बैठक स्थगित गर्नुपर्ने अवस्था आएको बताउनुभयो। प्रतिनिधि सभाका लागि बुधबारदेखि बिजनेस सकिएको छ। सरकारले विधेयक नै संसदमा टेबल गर्न नसक्दा बैठक स्थगित हुने अवस्था आयो, उहाँले भन्नुभयो। बुधबार दिउँसो प्रतिनिधि सभाको बैठक बस्नु अघि बिहान कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको थियो। बैठकमा प्रतिनिधि सभाको बैठक साउन 14 गते राख्ने सहमति भएको थियो। यता राष्ट्रिय सभा पनि साउन 15 सम्मका लागि स्थगित भएको छ। सभाको बुधबारको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले अर्को बैठक आगामी साउन 15 गते बस्ने जानकारी गराउनु भएको हो। हिमालय टाइम्समा छापिएको खबर हो यो, शक्तिशाली सरकारले पनि दिएन संसदलाई बिजनेस शीर्षकमा।
2: त्यस्तै सरकारले एक वर्षमा 166 विधेयक संसदमा पेश गर्ने गरी प्राथमिकता सूची संघीय संसदमा पेश गरेको छ। विधायन सम्बन्धी ऐनको व्यवस्था अनुसार कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सभामुख डोलप्रसाद अरियाल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई प्राथमिकता सूची हस्तान्तरण गर्नुभएको हो। सम्बन्धित मन्त्रालयबाट प्राप्त सूचीमा थप छलफल र परामर्शका आधारमा प्राथमिकता निर्धारण गरिएको छ। प्राथमिकता सूची अनुसार विधेयक संसदमा दर्ता हुनेछन्, तर विशिष्ट आवश्यकता परेमा प्राथमिकता क्रम हेरफेर र नयाँ विधेयक समेत संसदमा दर्ता हुन सक्नेछन्। मन्त्रालयले संसदमा बुझाएको सूची अनुसार पहिलो प्राथमिकतामा 64, दोस्रोमा 45 र तेस्रोमा 57 विधेयक छन्। पहिलो प्राथमिकताका विधेयक साउनदेखि कार्तिकसम्म संसदमा दर्ता हुनेछन्, दोस्रोमा मंगसिरदेखि फागुन र तेस्रो प्राथमिकता सूची चैतदेखि असारसम्म पेश हुनेछन्। सूची अनुसार एक वर्षमा प्रधानमन्त्री कार्यालयका 15, अर्थ मन्त्रालयका 15, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका 4, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका 17, कृषि वन तथा पर्यावरण मन्त्रालयका 13 र गृह मन्त्रालयका 11 विधेयक संसदमा पेश हुनेछन्। त्यस्तै परराष्ट्र मन्त्रालयका 4, पूर्वाधार मन्त्रालयका 16, भूमि मन्त्रालयका 8, महिला मन्त्रालयका 7, युवा श्रम तथा रोजगारी मन्त्रालयका 5 र रक्षा मन्त्रालयको 1 विधेयक प्रतिनिधि सभामा पेश हुनेछन्।
3: सदनमा सुकुम्बासी सम्बन्धी जरूरी महत्वको प्रस्ताव शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। विपक्षी दलहरूले काठमाडौँ उपत्यका सहित देशैभरका नदी किनारमा रहेका भूमिहीन र सुकुम्बासीलाई विकल्प बिना हटाइएकाले पुनर्वासको सुनिश्चितता माग राखेर प्रतिनिधि सभामा बुधबार जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको संरक्षण र दिगो पुनर्स्थापना 3 महिनाभित्र सम्पन्न गर्नुपर्ने मागसहित प्रस्ताव दर्ता गराइएको हो। प्रतिनिधि सभा नियमावली 2083 को नियम 71 बमोजिम दर्ता गराइएको जरूरी सार्वजनिक महत्वको उक्त प्रस्तावको प्रस्तावक नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे र समर्थक एमाले, संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलाल र श्रम संस्कृति पार्टी संसदीय दलका प्रमुख सचेतक आरएन राई छन्। प्रस्तावमा गत वैशाखमा दीर्घकालीन पुनर्स्थापना योजना र परामर्श बिनै सुकुम्बासी बस्ती भत्काउँदा ठूलो संख्यामा नागरिक विस्थापित हुनु परेको उल्लेख छ। सरकारी तथ्याङ्क उद्धृत गर्दै प्रस्तावमा जनाइए अनुसार वैशाख 12 देखि 25 गतेसम्म सरकारले भत्काएका सुकुम्बासी बस्तीबाट 2616 घरधुरीका 11,001 जना विस्थापित भएका छन्। विस्थापितलाई विभिन्न होटल, आश्रम, अपार्टमेन्ट, सरकारी तालिम केन्द्र र

0: बैंकमा उद्योग सञ्चालन भइरहेको, उकालो लाग्न नसकेको शेयर बजार लगायत कारण बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने पुँजी थुप्रिएको जानकार बताउँछन्। पछिल्ला तीन वर्ष तरलता बढी देखिए पनि यो वर्ष तरलताको परिमाण धेरै छ। राष्ट्र बैंकको तथ्याङ्क अनुसार यही 25 असारसम्म बैंक तथा वित्तीय संस्थामा करिब 15 खर्ब 60 अर्ब रुपियाँ ऋण दिन मिल्ने रकम थुप्रिएको छ। सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप 82 खर्ब 67 अर्ब छ। यही अवधिमा कर्जा निक्षेप अनुपात 71.29% छ। राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको बढीमा 90% ऋण दिन पाउँछन्। यस अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह 59.45 खर्ब छ। उल्लेखित तथ्याङ्कका आधारमा असार मसान्तमा बैंक तथा वित्तीय संस्थामा 15 खर्ब 60 अर्ब 26 करोड रुपियाँ ऋण दिन मिल्ने रकम देखिन्छ। तर बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल निक्षेपको 20% रकम बैंकमा नगद राख्नुपर्छ। सबै बैंक तथा वित्तीय संस्थाले 20% तरलता कायम गर्न आफूसँगै राख्नुपर्ने रकम सिडी अनुपातको 1% हुन आउँछ। यसका आधारमा बैंकलाई निक्षेपको 90% कर्जा प्रवाह गर्ने छुट भए पनि व्यवहारमा उनीहरूले 89% मात्र कर्जा प्रवाह गर्न पाउँछन्। यसरी मापन गर्दा पनि 25 असारसम्म बैंक तथा वित्तीय संस्थामा 14 खर्ब 76 अर्ब 87 करोड रुपियाँ अधिक तरलता छ। बाह्य सूचक र रेमिट्यान्स बढ्नाले निक्षेप वृद्धि भएको, तरलता व्यवस्थापनमा थप चुनौती देखिएको छ। अनुसन्धान विभाग का प्रमुख सत्येन्द्र तिमल सिन्हाले बताएका छन्, सुस्त आर्थिक गतिविधि, बढ्न नसकेको बजार माग, 42% मात्र क्षमतामा उद्योग सञ्चालन र उकालो लाग्न नसकेको शेयर बजारले बैंकमा पैसाको थुप्रो बढेको बढे शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
1: शेयर बजार सरकारसँग सहसंकेत शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। अर्थतन्त्रको ऐनाका रूपमा हेरिएको शेयर बजार सरकारसँग सहसंकेत देखिएको छ। बलियो र स्थायी सरकार बनेपछि शेयर बजार उकालो लाग्ने अपेक्षामा बसेका लगानीकर्ता निराश छन्। नेप्सेमा हरियो झण्डा देखिनुको साटो निरन्तर रातो सिग्नल देखिएको छ। लगानीकर्ता सरकारप्रति विश्वस्त हुन नसक्दा बजार उभो लाग्न सकेको छैन। करिब 2/3 बलियो सरकार बनेपछि शेयर लगानीकर्ताले करिब 5.5 खर्ब रूपैयाँ गुमाएका छन्। बजार निरन्तर ओह्रालो लागेको र लगानीकर्ता आन्दोलित भएपछि सत्तारूढ़ दलका सांसद पनि शेयर बजारप्रति चिन्तित देखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपका सांसद सागर भूषालले बुधबार प्रतिनिधि सभाको बैठकमा पछिल्ला 100 दिनमा शेयर बजारमा करिब 5 खर्ब रूपैयाँ खरानी भएको बताए। नीतिगत अस्थिरताको चक्रव्यूहका कारण ठूला लगानीकर्ता त्रसित छन्। भूषालले भने बजारमा नीतिगत स्थिरता कायम गरेर लगानीकर्ताको विश्वास फर्काउनुपर्छ। शेयर बजारको विषयमा सत्ताधारी सांसदबाटै सरकारको आलोचना हुन शुरू भएको छ।
0: सार्वजनिक खरिद प्रणालीलाई प्रक्रियामुखी नियन्त्रणबाट परिणाममुखी व्यवस्थापनतर्फ लैजाने उद्देश्यसहित सरकारले सार्वजनिक खरिद ऐन 2083 कार्यान्वयनमा ल्याएको छ। संघीय संसदबाट पारित सो विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले गत बिहिबार प्रमाणीकरण गर्नुभएको थियो। उक्त ऐनले खरिद प्रणाली डिजिटल, पारदर्शी र परिणाममुखी बन्ने, पीपीएमओको भूमिका अनुगमनबाट डिजिटल खरिद सहजीकरण र प्राविधिक नेतृत्वतर्फ विस्तार हुने, कर्मचारी र निर्माणकर्तालाई कार्य सम्पादनमा आधारित दण्ड पुरस्कार व्यवस्था, न्यून दरमा ठेक्का लिने प्रवृत्ति नियन्त्रण गर्दै गुणस्तरीय निर्माणमा जोड़ दिने, ई मार्केट प्लेस, ठेक्का व्यवस्थापन र जवाबदेहितामा सुधार आउने अपेक्षा गरिएको छ।
1: सर्वोच्च अदालतले सरकारद्वारा गठित उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगका सम्पूर्ण काम कार्यवाही तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेको छ। यसअघि सर्वोच्च अदालतले दिएको आदेशलाई आयोगले आफू खुशी व्याख्या गर्दै छानबिन जारी राख्ने सूचना निकालेपछि अदालतले त्यसलाई कार्यान्वयन नगर्न नयाँ आदेश दिएको हो। सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले बुधबार यस्तो आदेश दिएको हो। यो आदेशसँगै अब आयोगले सर्वोच्च अदालतको पूर्ण इजलासबाट अन्तिम फैसला नआएसम्म कुनै पनि सार्वजनिक पदाधिकारी, पूर्व न्यायाधीश, पूर्व सैनिक वा अन्य कसैको पनि सम्पत्ति विवरण माग्न र छानबिन गर्न पाउने छैन। सम्पत्ति छानबिनको काम तत्कालका लागि रोक्न सर्वोच्चको आदेश शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: नेपाल र भारतबीच रहेका 2 वटा 400 केबी अन्तर्देशीय प्रसारण लाइनबाट 1650 मेगावाट बिजुली निर्यात र 1000